0: बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुम्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन्। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ।
3: लीगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी नेपाल भलिबल लीग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ। कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। अन्नपूर्ण स्पाइकर भने लीगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो।
2: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ, मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्, जुन हेर्नु सुन्नु र जोड्नु, विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो।
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

Radio and Aryan 99.1 समय को ख्याल राखौं 6 बज्यो खलो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ। त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस केही साथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ। फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गरेर पनि हामी सीधा प्रश्नको सीधा जवाब पनि दिने गर्दछौ र देशको समसामयिक राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट, नेपालले निकै ठूलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ। राजनीतिमा पनि महाबाढ़ी आएको छ। फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ। अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो गएको छ। एमाले कंग्रेसमा पनि विपत्ति छ। दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्। यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन, सकस छ। निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ। तर सभापति बन्न कति रहर जागेको नेपाली कंग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्। सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ। तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापति मै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठूलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ। कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ। त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्ता दियो, निस्तापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। तर कंग्रेस मिल्ने छाडकाड अझै पनि देखिएको छैन। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि, अर्थात अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमालेभित्र र कंग्रेसभित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्। सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ, तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढंगले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौंला त्यतिखेर। आदरणीय श्रोता, र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डीएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्। यस विषयमा पनि हामी छलफल गर्छौं। एमालेमा बढ़ी अन्तर संघर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौं। नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मजघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौ। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउवा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भए भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौ र विशेष गरी नेपाली बहस यतिखेर बाढ़ी प्रभावित पीड़ितका क्षेत्रमा पनि हामी चर्चा गर्दैछौ। किनभने एकातिर कहर छ, अर्कोतिर ग्यासको लाइन छ। ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देखिनु भएको छ। काठमाडौँको अनाम नगरमा पनि व्यापक लामो लाइन छ, काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ। ग्यासको अचाक्ली मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सृजना भएको छ। यसमा सरकार

0: Come on, tu account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus life ko besma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
3: हरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुजाल हुनुहुन्छ भुजालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ तर उहाँले भेट्नै मान्नु भएको छैन भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ति गर्नु भएको त्यसो भए
5: होइन हाम्रो अब अभिभावकको रूपमा रहनुभएका शेरबहादुर देउवालजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो तर उपलब्ध हुन सकेन तर हाम्रो मुख्य अपेक्षा अहिले पनि मुख्य अपेक्षा के छ भने हामी हाम्रो अब पूर्व सभापति पूर्व प्रधानमन्त्री पार्टीलाई लामो समय काम गर्नुभएको उहाँलाई पार्टीको संगठनको बारेमा पनि थाहा छ उहाँ पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व त्यो भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ अहिले पनि गरिराखेका छौँ यसमा हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन वा पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ र अहिले पनि उहाँले त्यसको लागि पहल कदमी गर्न जरुरी छ यस कारण पनि उहाँलाई जित्न खोजेको तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसकेको कारणले भेट पनि हुन सकिन्न

0: तर अब एउटा कुरा यसलाई राम्रोसँग थाहा छ नि त होइन, अब नेपाली कंग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकेका छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेण्डालाई अगाडि सार्छौं भनेर सभापति पूर्व सभापतिजीले बोलि नै सक्नु भएको छ। अब कंग्रेस र अर्को कंग्रेस मिल्छ त यतिखेर?
1: होइन सर, कांग्रेस अर्को कांग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढंगबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ। धेरै जसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ। उतापट्टिको समूहमा रहनुभएका वा इतर समूह भनौ नि साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानूनी आधार हुन्छ होइन, तर त्यो अवस्था होइन। तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको संगठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने यो अवस्था समयको बात पनि होइन र कसैको चाहना पनि होइन। यो त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ। र अहिले पनि पार्टी सभापतिको कोसिस छ सबैलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ। र यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानूनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यस्ता निर्णयहरू गर्यो, समावेश सर्वोच्च अदालतले निर्णय गर्यो र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर समावेश सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ र त्यो एउटा कानूनी बाध्यता, संवैधानिक बाध्यता पनि हो। त्यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै, किनभने हामीले अध्यावधिक पनि अब फुकाइसकेका छौँ, अध्यावधिक नगरे पनि गत वर्ष 21 गतिसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता, सबैले भाग लिन पाउने अवसर होइन, यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने, भाग नलिने भन्ने भन्दा पनि अबको 15 महाधिवेशनमा किनभने सबै नेताहरू बाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठूलो भूमिका छ, उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
0: एउटा कुरा के छ भने असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन, कंग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो हो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए?
1: अब हाम्रो यसमा यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ। एउटा अब यो विषयलाई कानूनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई। त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा। दोस्रो कुरा, केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अध्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त पन्ध्रौं महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन. अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ. यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँ देखिँदैन. त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसी संगठनलाई मजबुत गराउनको लागि पन्ध्र अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता, सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन, कसैलाई निषेध छैन. त्यसमा अब त यो यति निष्पक्ष वातावरणमा पन्ध्र अधिवेशन हुँदैछ, तर यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने, पन्ध्र महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मलाई चाहिँ यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ. तर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई समाहरूको अझै ठूलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई
0: पक्षको एउटा दावी के छ भने नि उपसभापतिज्यू, अब किनभने अब सर्वसभा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढंगले अगाडि बढ़ाउँ होइन, अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो. अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ. शेखर र शशांक एक ठाउँमा उभिनुभयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन. यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन. पूर्व सभापति र अहिलेका सभापतिज्यूको
1: दुईटा कुरा राख्नुभयो, एउटा कुरा सर्वसाधारणमा विचाराधीन छ यसकारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा, दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन. तपाईँले आफैले दुईटा प्रश्न खडा गर्नुभयो. अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि पन्ध्रौं महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि, अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन, र पन्ध्र महाधिवेशनको कार्यपालिका अगाडि बढाउनु पर्छ भन्ने आदेश पनि भयो. त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यपालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तरकालीन आदेशमा आएको अवस्थामा आफ्नो कार्यपालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मानसाथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौ. किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तरकालीन आदेश दिनको लागि सर्वोच्च अदालत सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानूनको व्याख्याता हो, उहाँकै आदेश अनुसार नेपाली काङ्ग्रेस पन्ध्र महाधिवेशनको कार्यपालिकामा प्रवेश गरेको. अब तपाईँले भन्नुभयो एकताको कुरा त व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, पन्ध्र महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर पन्ध्र महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो. त्यो यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई पन्ध्र महाधिवेशन गर्न नदिने वा भाग नलिने, भाग लिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी पन्ध्र महाधिवेशनमै गएर खोज्ने हो नि त. किनभने त्यसमा 77 जिल्लाको हाम्रो 63 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि यस्ता खोज्नु भएको छ. त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ। क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँ सबैलाई बन्दै महाधिवेशनमा निर्णय शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसमा विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो। र धेरै साथीहरू, धेरै नेतृत्वहरू उत्तर पश्चिम भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। एक काम चाहिँ मलाई के लाग्छ भने उनीहरू कानुनी विवादको विषय त हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको, हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो नेपाली कांग्रेसको नाममा फेरि अर्को महाधिवेशनका प्रतिनिधि तय गर्ने। तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई भविष्य विषय पनि बनाउने चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न उत्तर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जसरी यताको केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छ त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू उत्तर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भने त्यसलाई छलफल गर्न सकियो होइन, तर त्यसलाई पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीको महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सराहनीय हुन्छ। यसमा मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसरी आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेको छौँ। पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिराख्नु भएको छ। तर हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले भने जस्तै यसमा कुनै कानुनी विवाद छँदै छैन, अनि यो राजनीतिक विवाद बनाएर पार्टी संगठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको संगठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोलिपछि एउटा बाढीले गर्दाखेरि जनधन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू, उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, उसले सरकारले 5 वर्ष सरकार चलोस्, तर त्यो सरकारले जनताको मनोभावना, कानुनी शासन, संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ। तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ,
0: कालो बजारी बढिहाल्छ, ग्यासको अभाव, तपाईँहरू आजकल प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि होइन,
1: चाड पर्व कुनै सन्ध्यामा तपाईँको कालाबजारियाहरू एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, एकातिर यत्रो दैनिक प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ। बाढीको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ, सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षले पनि हेर चियाको रानीहरू गएर बसेर नानाचारीजी त्यसको कामहरू, नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि, त्यस्तो किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय संकटलाई समाधान गर्ने, यस समय हामी संकटमा साथ दिनुपर्छ भनेर प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने, अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि संकटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन् होइन, विभिन्न किसिमका जुन समस्या भोगिरहेको छ त्यसलाई पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेको छ। तर पनि मलाई लागिरहेको छ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ, यसो काङ्ग्रेसलाई त्यो संगठनलाई मजबुत गराउनलाई त 15 महाधिवेशन त सबैको लागि एउटा ठूलो अवसर हो, किनभने वैधानिक ढङ्गबाट 15 अधिवेशन गरिसकेपछि काङ्ग्रेसको कानमा धेरै ठूलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक संगठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्यारोका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बढो ढंगले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन, कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको संगठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू होइन, जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जन सरकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन। त्यसलाई कार्यान्वयन गर्नुपर्छ, पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, संगठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो संगठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई त्यो नेतृत्व चयनको विषय मात्रै नबनाइसकेर यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठूलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, त्यो अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी संगठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस
0: हस्त पुष्पावतीज्यू, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

अहिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइक्स गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खाता इनिसिएटिभ अफ सूर्य नेपाल गाथा
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
1: नासा सिक्युरिटी
2: सिटी एक्सप्रेस मनी ट्रान्सफर
1: युनाइटेड अग्रो इन्सुरेन्स
2: यति एयरलाइन
1: वेदालय
2: प्रमिसिङ पार्टनर फाइन प्रिन्ट
1: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
2: कथा पठाउनका लागि parkharibook@gmail.com
1: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
3: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
4: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
3: जे पाए त्यही खालास अनि रोगले समात्ला
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
3: आहा राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि

0: यो विषयमा सरो बहस नेपाली बहस
1: यस नेपाली बहस का साथमा
2: कृति तयारी चौचौ ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
3: इस होम इन्टरनेट यदि हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद सञ्जी।
3: नेकपा एमालेमा ओली हटाउन निकै ठूलो दबाव बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा।
4: पार्टी नेतृत्व परिवर्तनको बारेमा त जीवन पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शंकर पोखरेलले पनि, रामरायण थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढंगले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौं। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौं, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन।
3: शंकर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक्क लाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
4: ज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव संकलनको काम सम्पन्न गर्यो। हजारौं एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामरायण थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइन मैले देखेँ कि रामरायण थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमालेको लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौं। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाको आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिष्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बीचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठूला ठूला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
3: बदनामी भएको छ। दुई तिहाई नजिकको सरकारले काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
4: पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा बाढीको वितण्डा आयो त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौ भनिरहेका बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौं, न अहिले हामीले गरेको कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौं। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि इनिमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
3: सरकारले प्रयास गरिरहेको छ नि त होइन।
4: पहिलो दिनबाट पहिलो 10 गतेबाट गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई देशहरूले सहयोग गर्छु भनेका थिए, 11 गतेबाट शुरू गरे, यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति शवहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौ, म अहिले पनि कामना गर्छु। धेरै ठूलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा, तर नियतिले हामीलाई त्यही पुर्यायो सरकारको हस्तक्षेपताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसंग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृंखलताहरू त
3: बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मीडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
4: होइन, अन्तर्राष्ट्रिय मीडिया भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले, केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, जसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ 10 को बाढ़ी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठूलो गम्भीर त्रुटि चाहिँ गरेकै छ, त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठूलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेकहरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन, यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढाएर रिबन र कम्ती बोकेर जानु भएन उद्घाटन गर्न, अस्ति नै एकजना मान्छे चाहिँ सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेको गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार पनि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र पनि उहाँको अरू सामग्री झोला बोकिरहेको पछाडि त्यो बोकेर आफ्नो झोला नसक्ने आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिँदै नबोक्न त्यो चाहिँ हर्कै सिपाहीलाई बोक्न दिएको छ हर्कै पिएले बोकिरहेछ सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न। यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो त्यो अस्ति नराम्रो रिबन काट्न जानुहुन्छ होला। हिजो अस्ति देख्नु भयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका परिवार अर्कै अनुहारका शहीदका परिवारले त्यही भनिरहेको यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठूलो संकट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने
3: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने विपत्तिसँग जुद्न विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्नु त गाह्रो छ नि त हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन।
4: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो। उहाँ पहिला नजाने कुरा थियो पछि सायद यस्तै विभिन्न दबाव सुझावहरूको कारणले जाने हुनुभयो के अरे त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि। तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौं। त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौं चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन् तिब्बतबाटै आउँछन् माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन् घरहरू बनाएर बसेका छ ठूलो संख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने त्यो पनि अकल्पनीय खालको आउने यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौं भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बीचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौं भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठूलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढंगले ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन घोषणा गरेर पनि आउँदैन बाजा बजाएर पनि आउँदैन तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्री चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ। काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न त्यसलाई ढाकछोप गर्न रवि लामी छानेजीले बैठकसम्म त बोलाउनु भयो तर त्यहाँ बैठकमा
3: राम्रो छ नि त अहिले रवि लामी छानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ
4: होइन ठिक छ उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो तर एउटा सच्चाइ के भनेदेखि जतिसुकै ठूलो सीट संख्या आएको प्रधानमन्त्री भए पनि थोरै सीटमा आएका प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन् राष्ट्रिय पार्टीहरू छन् उनीहरूलाई बोलाउने छलफल गर्ने सहयोगको अपेक्षा गर्ने सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने बैठक बोलाउन नमिल्ने फेस गर्न नमिल्ने अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ हाम्रो त 10 गते बाढी आयो 10 गते युवा संघको नेतृत्वमा क्षितिज थेबे मान क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गर्यो। भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थिएँ। अन्य राष्ट्रको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जीफन्डको टोली 100 जनाको टोली तैनात भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नु भएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ। भोलिन्टियर फोर्सको त्यति नै ठूलो संख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा संघले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कूलहरू घरहरूको हिलो पन्छाउने काम गरिरहेको छ। अनिराजको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 दिन बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कूल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर
3: अध्यक्षज्यू पनि त जानु भन्दा होइन अध्यक्षज्यूलाई
4: त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपद त्यो बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेका छौँ, अझै पनि हामी गर्न तयार छौँ। तर त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ। यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो गम्भीर कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बीचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता
3: हो। विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: हस्त
3: धन्यवाद। पहुँचने कपाई मालिका नेता विशाल भट्टरा, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो।
1: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचुट्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डाखुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।
3: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ। ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क,
0: डिस होम इन्टरनेट। आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। आधी पहिरोले प्रताडित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौ बाढ़ी प्रभावित क्षेत्र, बाढ़ी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: हजुर, नमस्ते, धन्यवाद।
0: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौं, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्, बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
4: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत र उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
0: अहिले पनि,
4: किनभने त्यहाँ सड़क सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सड़कको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ, र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन, र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
0: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैन, अब वासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
4: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको, अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेकुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए पुर्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ, र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र सङ्घ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 लोडले पुग्ला, तर त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ, अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनु भएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
0: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
4: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो राख्थे. तर अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ. तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो, र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई.
0: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले, होइन? राहतमा विशेष गरी राहतमा समस्या देखिएको छ,
4: एकदमै राहतमा एकदमै समस्या छ. अहिले मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यति तपाईँहरूले चारो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग तुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो, बरु हामी आलु खान्छौँ अलिअलि भएको पिठो खान्छौँ, तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टचर दिइरहेको अवस्था छ. र कतिपय नागरिक अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु, बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु, हामी गाउँबाट निकालिदिनु, अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने त्यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ.
0: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन, जस्तो अब तपाईँ त गाउँपालिका प्रमुख हो, स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ, तपाईँको मागमा सरकार कतिको लचक छ, सुनिरहेछ कि छैन?
4: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ. योभन्दा अगाडि जुन घटना घटेको 2-4 दिनसम्म पुरै भरगोल अवस्थामै थियो, त्यहाँ चाहिँ स्थानीय सरकार र सङ्घीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन. अहिले फेरि मिटिङ बसेर अब चाहिँ एकचोटि हामी जिल्लामै विपद व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर.
0: अब सरकारले कोर्डिनेसन त गरिरहेछ, तपाईँले भन्नुभएको छैन हेलीको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई, केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले?
4: होइन, त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ. त्यहाँ चाहिँ एक एक दुई फ्लाइट हेलीले पुग्दैन, 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ, यता जिल्ला प्रशासन कार्यालय, यता केन्द्रीय विपद प्राधिकरण कार्यालय, सबै समितिलाई हामीले पत्र लेखेर दगदगाइरहेको अवस्था छ. र यसलाई अहिले चाहिँ अलिकति 2 दिन भयो, अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा, तर त्यो पर्याप्त होइन. अब यसलाई चाहिँ हरेक गाउँलाई, पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई एक बोरा चामल, एक पाकेट नुन, एक लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सक्यो भए चित्त बुद्धि हो भन्ने नै हो. र त्यहाँ चाहिँ लगभग 1200-1300 घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ. एउटा त्यो सानो हेलिकप्टरले 6-7 बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन. त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यहाँ 17 बाट चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो. र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोल्जुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड यहाँ 17 ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेको छौँ. अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ध्वनि गरिदिन्छ भन्ने चाहिँ हामी आशामै रहनेछौँ.
0: अब अलिकति उद्धारको कुरामा के छ, त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको हो कि उद्धार पनि हुँदैछ?
4: मेरो एरियामा एकदमै उद्धार चलिरहेको छ. त्यहाँ चाहिँ 2-3 सुरुङ हाइड्रो पावर सुरुङहरू भएको हुनाले त्यो भित्र अझै पनि नागरिकहरू चाहिँ जिउँदो हुन सक्छ भनेर त्यो अनुमान पनि गरिरहेको अवस्था छ. त्यहाँ चाहिँ सुरुङमा चाहिँ एकदमै जटिल, त्यो सुरुङमा उद्धार गर्नको लागि धेरै जटिल स्थिति सिर्जना भएर अनि धेरै साथीहरू लागिरहनु भएको छ, सुरक्षा कर्मी साथीहरू. हाम्रै गाउँपालिकाको भने त्यो सुरुङलाई, सुरुङको पहुँच स्थानसम्म बाटो पुर्याउन हाम्रो 2-2 मेसिन चाहिँ परिचालन गरेर अब हाम्रो गाउँभित्रका सडकहरू जहाँ ध्वस्त भएर त्यहाँ नागरिकहरूले शास्ति भोगिरहँदा पनि हामीले पहिलो प्राथमिकता उद्धार रह्यो भनेर हाम्रो दुईटा मेसिन पनि त्यही सुरुङ उद्धारको लागि चाहिँ परिचालन गरिरहेको छ।
0: सरकारसँग यहाँको आग्रह के छ राजा दादा, के भन्नुहुन्छ?
4: सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो र जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सड़क सञ्जाल छैन मान्छे पैदल यात्रा गर्ने बाटो छैन यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ नभए त त्यहाँको नागरिकहरूले धैर्यता टुट्नेछ फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई।
0: हस् हा बुझुङ्गी, यहाँको महत्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद। नमस्कार।
4: धन्यवाद।
0: आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुझुङ तामाङ। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: तीन महिना तिर्नुहोस्, सात महिना क्लासिक टेपको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेपमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRN 99.1।

0: dabei sind wir unter Radio NRN 99.1 सबैका लागि सूचना
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पर्ची काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भयो बोलादै के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु यति सजिलै अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुम्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड,
1: Radio NRN 99.1.

0: web surfer abakarkarna fast internet
1: लामखुट्टेको टोकाईबाट हुने डेङ्गीबाट बच्नका लागि
2: बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्नु,
2: घरको छ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

Radio NRN 99.1 समय को ख्याल राखौं 8 बजे।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नयाँ उद्योग मन्त्री दीपक शाहको नियुक्तिसँगै ग्यास लुकाउने विरूद्ध कार्यवाही र ठाउँ ठाउँमा छापा मार्ने प्रक्रियालाई तीव्र बनाइएको छ। शुक्रबार नवनियुक्त मन्त्री शाहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल अगाडि बढ़ाएका छन्। शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका 32 नरीफाट समाकुशीको ग्यास विक्रेताबाट लुकाइराखेको 372 थान ग्यास सिलिण्डर बरामद गरेको छ। प्रहरीले नरीफाट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका संचालक र वसुन्धरा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्रहरीले शुक्रबार नै तिनकुने स्थित गैरी गाउँबाट 2 ट्रकमा लोड गरी राखिएको अवस्थामा 700 सिलिण्डर समेत बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालकलाई पक्राउ पनि गरेको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक बढ़ी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने 2 व्यवसायीलाई 6,00,000 रूपियाँ जरिवाना गरेको छ। शुक्रबार विभागको टोलीले कागोश्री मनवरा 6 स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारी स्थित ग्यास पम्पलाई 3,00,000 रूपियाँ जरिवाना गरेको। बिहिबार पनि प्रहरीले भक्तपुरको सूर्य विनायकबाट 75 थान र इच्छा छेउबाट 28 सिलिण्डर ग्यास बरामद गरेको थियो। बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी थिइन्। उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन्। यादव उद्योग मन्त्रीमा आसीन हुँदादेखि नै मुलुकमा ग्यास अभावको शुरूआत भइसकेको थियो। भन्सार विभागको तथ्याङ्कले भने पछिल्लो महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्तिमा वृद्धि हुँदै आएको देखाएको छ। तर पूर्व मन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकिनन्। बरू उल्टै आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुने गरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सिर्जना भयो। तर पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढ़ाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायीले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुन सक्ने आशंका पैदा गरेको छ। पछिल्लो 2 दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै 3,50,000 सिलिण्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहिबार र शुक्रबार गरी 2 दिनमा कुल 3,45,085 सिलिण्डर बराबरको ग्यास आयात भएको हो। निगमको विवरण अनुसार यी 2 दिनमा कुल 4,909.2 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ, जसमा भदौ 25 गते 3,77.9 मेट्रिक टन, 2,18,753 सिलिण्डर र 26 गते 1,822.3 मेट्रिक टन अर्थात 1,28,332 सिलिण्डर ग्यास आयात भएको छ। वीरगंज नाकाबाट सबैभन्दा बढ़ी आपूर्ति भएको देखिएको छ। 2 दिनको अवधिमा वीरगंज नाकाबाट मात्रै 2,926.11 मेट्रिक टन ग्यास भित्रिएको छ। त्यसै गरी भैरहवा नाकाबाट पनि 702.59 मेट्रिक टन, विराटनगरबाट 651.63 मेट्रिक टन, नेपालगंजबाट 530.83 मेट्रिक टन र मेची नाकाबाट 89.04 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। नेपाल आयल निगमले सीमा नाकाहरूबाट भइरहेको यो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। पछिल्लो समय बजारमा ग्यासको हाहाकार छ। सिलिण्डर ग्यास नेपाल भित्रिए पनि उपभोक्ताहरूले भने सहजै पाउन सकेका छैनन्। सिलिण्डर ग्यास भन्दा पनि कुपन नै पाउन शास्ति भइरहेको उनीहरूको गुनासो छ। रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसंचार प्राधिकरणले संस्थागत रूपमा रू 15 करोड़ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रू 15 करोड़को चेक अर्थमन्त्री डाक्टर छोडिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार राहत वितरण तथा पुनर्स्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ। सोही क्रममा प्राधिकरणले विपद व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो। प्राधिकरणका अनुसार विपदको यस कठिन घड़ीमा बाढ़ीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनका साथै प्रभावित क्षेत्रको पुनर्स्थापना र विपद व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जमा गर्ने निर्णय गरिएको हो।
नेपाल र चीनको सीमा क्षेत्र हिंसा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात भएको छ। व्यापारीले काठमाण्डुको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिंसा नाकाबाट यस्तो जडीबुटी निकासी भएको हो। पहिलो पटक औपचारिक रूपमा नेपालको मध्य पहाड़मा उत्पादन हुने जडीबुटी चिराइतो हिंसा नाकाबाट चीनतर्फ निकासी भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले बताएका हुन्। हिंसामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाण्डुबाट व्यापारीले पत्र ल्याएपछि हिंसाबाट चीनको ताक्लोकोटतर्फ सो चिराइतो निकासी भयो बताइएको छ। सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा डुवानी भएको सो चिराइतो हिल्साको सिमानाबाट चिनिया ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जोशीले बताएका छन्। लुम्बिनी क्षेत्रका 15 किलोमिटर वरिपरि रहेका प्रदूषण गर्ने उद्योगलाई 2 वर्षभित्र बन्द वा स्थानान्तरण गर्ने सर्वोच्च अदालतले आदेश दिएको 1 वर्ष बितिसक्दा पनि कार्यान्वयनको स्पष्ट खाका बन्न सकेको छैन। गत चैतमा मात्रै उक्त आदेशको पूर्ण पाठ सार्वजनिक भएको थियो। उद्योगीहरू आदेशको पूर्ण पाठ सार्वजनिक भएको 60 दिनभित्र पुनरावलोकनका लागि अदालत जान सक्ने व्यवस्था पनि भएन भने अदालतको आदेश कार्यान्वयनका लागि वैकल्पिक औद्योगिक क्षेत्र, जग्गा व्यवस्थापन, क्षतिपूर्ति र श्रमिकको व्यवस्थापन बारे स्पष्ट योजना नभन्दा लुम्बिनी करिडोरमा संचालित उद्योगीहरू समेत अन्यलमा रहेका छन्। उद्योगीहरूले अदालतको आदेशको मर्मप्रति असहमति नरहेको जनाउँदै विद्यमान अवस्थामा क्षतिपूर्ति र वैकल्पिक जग्गाको व्यवस्था नगरी उद्योग स्थानान्तरण गर्न नसकिने समेत बताउँदै आएका छन्। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला र रणनीतिक पूर्वाधारमा निजी क्षेत्रले गर्न सक्ने लगानीबारे प्रधानमन्त्री बालेन शाहले चासो देखाएका छन्। प्रधानमन्त्रीले नेपालका उद्योगपतिहरूसँग यसबारे छलफल गरेका छन्। हिजो छलफलमा प्रधानमन्त्री शाहले निजगढ़ विमानस्थल जस्ता ठूला पूर्वाधारमा निजी क्षेत्रका लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्ने बारे चासो राखेका थिए। छलफलमा सहभागी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार प्रधानमन्त्री र व्यवसायी बीच निकै सकारात्मक हिसाबमा पाउने 2 घण्टा छलफल भएको छ। प्रधानमन्त्रीले लगानी भित्र्याउने सन्दर्भमा राज्यले कसरी सहजीकरण गर्न सक्छ भन्ने बारे समेत चासो राखेका थिए। अप्ठ्यारा कानूनहरू परिवर्तन गरेर भए पनि सरकारले सहजीकरण गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको ढकालले जानकारी दिएका छन्। प्रधानमन्त्रीज्यूको प्राथमिकता ठूलो आयोजनामा निजी क्षेत्रको लगानी र स्वदेशमा अधिकतम रोजगारी सृजना गर्न सकिने सम्भावनामा केन्द्रित थियो। ढकालले भने आज निकै सकारात्मक कुराकानी भयो। सोही छलफलमा सहभागी गोलियान ग्रुपका संस्थापक पवन गोलियानका अनुसार प्रधानमन्त्री शाहले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न निजी क्षेत्रले सक्छ कि सक्दैन भनेर जिज्ञासा समेत राखेका थिए। प्रधानमन्त्रीज्यूले निजी क्षेत्रले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छ कि सक्दैन भनेर सोध्नुभयो। गोलियानले भने हामीले निजी क्षेत्र मिलेर गर्यौं भने सक्छौ भन्यो गोलियानले भनेका छन्। प्रधानमन्त्रीले लगातार पाउने 2 घण्टा आफूहरूको कुरा सुनेको र बीचबीचमा क्रस क्वेशन गरेको गोलियानले बताएका छन्। प्रधानमन्त्रीसँगको भेटमा उद्योगपति विनोद चौधरी, आईएमई ग्रुप अध्यक्ष ढकाल, पूर्व राज्य मन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी गोलियान समेत सहभागी थिए। सांसद एवं व्यवसायी विदुषी राणाले सहजीकरण गरेको भेटमा व्यवसायी मीनबहादुर गुरूङलाई आमन्त्रण गरिए पनि स्वास्थ्यका कारण उनी भने उपस्थित भएका थिएनन्। एक दशकदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड यूटीएलको लाइसेन्स रद्द गरिएको छ। दूरसंचार प्राधिकरणको बोर्ड बैठकले यूटीएलको लाइसेन्स रद्द गर्ने निर्णय गरेको प्रवक्ता मृन प्रसाद अरियालले नेपाल बताएका थिए। सँगै कम्पनीको चल अचल सम्पत्ति रोक्का राखी लिलामी प्रक्रियामा लगिने समेत भएको छ। लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्र बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढ़ाएपछि अनेक संशय समेत उठिरहेको थियो। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरीद दर 152.69 रूपियाँ र बिक्री दर 153.19 रूपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरीद दर 109.41 रूपियाँ र बिक्री दर 109.84 रूपियाँ। क्यानेडियन डलर 1 को खरीद दर 110.19 रूपियाँ र बिक्री दर 110.62 रूपियाँ तोकिएको छ। यूरोपियन युरो 1 को खरीद दर 176.96 रूपियाँ र बिक्री दर 177.65 रूपियाँ। यूके पाउन्ड स्टर्लिङ 1 को खरीद दर 206.18 रूपियाँ र बिक्री दर 206.79 रूपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हाउस अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: एफएम 99.1
1: तीन महीना तिर्नुहोस् सात क्लासिक टेपको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेपमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागि
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी मेरो जाउँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
0: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो

0: बाटो पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आइएमई गरौँ।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: 情深。
1: 风的美酒莫问青色
0: 秋黑，别愁了沧桑再情深。
1: 风的美酒莫问青色秋黑，
0: 情深。

0: को एकमात्र डीटीएच सेवा डिस्क हो
1: टेसो खुशीको कनेक्शन। तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुपको उत्पादन।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी मेरोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बार फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

Radio NRN 99.1 समयको ख्याल राखौ 9 बज्यो

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढ़ीले क्षतिग्रस्त माथिल्लो त्रिशुली एक चल विद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेयरबक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थान नेपाल इपानले जनाएको छ। भदौ 10 को बाढ़ीपछि 216 मेगावटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रबन्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट एकको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताए। यसै गरी मैलुङ क्याम्प साइटमा मिनी एक्सकाभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 मा नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। पारी आउनु अघि आयोजना स्थलमा 1433 जना कार्यरत थिए, तीमध्ये हालसम्म 878 जनाको मात्रै उद्धार भएको छ। बारा जिल्ला अदालतले बिहिबार सिमराका 3 वर्षीय बालिकाको बलात्कार तथा हत्या घटनामा प्रतिवादी बनाइएका मध्ये 1 जनालाई 20,000 रूपियाँ धरौटी र 9 जनालाई साधारण तारिखमा रिहा गर्न अदालतले आदेश दिएको छ। प्रमुख जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले जितपुर सिमरा 1 का 24 वर्षीय प्रोग्रेस भन्ने पुग्रेस चौधरीलाई 20,000 रूपियाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेष्ठदार राजकुमार दाहालले बताएका छन्। यसै गरी प्रोग्रेससँगै पक्राउ परेका उनका बुवा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापा मगर, नवीन विक्क र शेष हसमुद्दिनलाई साधारण तारीखमा छाड्न आदेश भएको श्रेष्ठदार दाहालले बताएका छन्। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले तत्कालका लागि धरौटी र साधारण तारीखमा छाड्न आदेश भएको समेत बताइएको छ। गरिमाका बुवा मनोज चौधरीले उनीहरू विरूद्ध पिटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबरजस्ती करडी, कर्तव्य जान मुद्दा दर्ता गरी अदालतमा पेश गरेको थियो। अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखिएपछि तत्कालका लागि यस्तो आदेश दिएको बारा जिल्ला अदालतले जनाएको छ। यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका 2 नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको थियो। न्यायाधीश अधिकारीको इजलासले बुधबार 2 नाबालकलाई बाल सुधार गृहमा राखी घटनाको पूर्वपक्ष गर्न आदेश दिएको छ। उक्त आदेशसँगै उनीहरूलाई वीरगंज स्थित बाल सुधार गृह पठाइएको छ। गत साउन 31 गते घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ 2 गते साँझ भक्तिनगर स्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसर बाहिर महिलाले बच्चा जन्माएको घटनामा संलग्न भएको भन्दै 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले शुक्रबार घटनामा संलग्न भएको आरोपमा डाक्टर उषा देव लगायत स्टाफ नर्स मनिषा कुमारी शाह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहत्तर र सुरक्षा गार्ड देवकान्त झालाई अर्को व्यवस्था नभएसम्म कामबाट हटाइएको हो। प्रस्तुतिका लागि सो अस्पताल पुगेकी 70 वर्षीय बबिता पासवान बुधबार राति अस्पताल गेट बाहिर प्रस्तुति भएकी हुन्। यसैबीच स्वास्थ्य मन्त्रालयले उपचारात्मक सेवा महाशाखाका प्रमुख डाक्टर पंकज जंगरायमाझीको संयोजकत्वमा सदस्यहरू मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटिका डाक्टर अजय शाहसहित 5 सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।
1: एनडीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइक्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको समेत बताइएको छ। लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँगुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न नपाइने समेत बताइएको छ। नयाँ उद्योग मन्त्री दीपक शाहको नियुक्तिसँगै ग्यास लुकाउने विरूद्ध कार्यवाही र ठाउँठाउँमा छापा मार्ने प्रक्रियालाई तीव्र बनाइएको छ। शुक्रबार नवनियुक्त मन्त्री शाहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल अगाडि बढ़ाएका छन्। शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डु महानगरपालिका 32 नरेफाट छामाखुसीको ग्यास विक्रेताबाट लुकाइराखेको 372 थान ग्यास सिलिण्डर समेत बरामद गरेको छ। प्रहरीले नरेफाटी स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका संचालक र वसुन्धरा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यासको कारोबार आएका व्यक्तिलाई पक्राउ पनि गरेको छ। प्रहरीले शुक्रबार नै तीनकुने स्थित गैरीगाउँबाट 2 ट्रकमा लोड गरिराखिएको अवस्थामा 700 सिलिण्डर बरामद गरेको छ। ग्यास कारोबारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालकलाई पनि पक्राउ गरिएको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक बढ़ी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने 2 व्यवसायीलाई 6 लाख रूपियाँ जरिवाना समेत गरेको छ। शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा 6 स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारी स्थित ग्यास पम्पलाई 3-3 लाख रूपियाँ जरिवाना गरेको हो। बिहिबार पनि प्रहरीले भक्तपुरको श्री विनायकबाट 75 थान र इट्ठा छेउबाट 28 सिलिण्डर ग्यास बरामद गरेको थियो। बिहिबार उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी थिइन्। उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन्। यादव उद्योग मन्त्रीमा आसीन हुँदादेखि नै मुलुकमा ग्यासको अभावको शुरूआत भइसकेको थियो। भन्सार विभागको तथ्याङ्कले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्ति वृद्धि हुँदै आएको देखाएको छ। तर पूर्व मन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकेनन्। बरू उल्टे आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुने गरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सृजना भयो। तर पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढ़ाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुन सक्ने आशंका पैदा गरेको छ। त्यस्तै आज देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान 8 बजे अध्यावधिक गरेको बुलेटिन अनुसार अहिले पनि देशभर साधारणतया बादल लागेको छ र कोशी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मौसम महाशाखाको प्रक्षेपण अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसै गरी राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। विश्व अर्थतन्त्र र भू राजनीतिको केन्द्रबिन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय मञ्च ब्रिक्सको 18 शिखर सम्मेलन आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ। सन्धि 2024 जनवरी 1 देखि ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012, 2016 र 2021 पनि यस सम्मेलनको आयोजना गरिसकेको छ। सेप्टेम्बर 12 र 13 गते चल्ने यो बहुप्रतीक्षित वार्तामा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यसपटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इण्डोनेसियाका राष्ट्रपति प्राबावो र सुबियान्तो, चिनिया राष्ट्रपति सी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। विशेष गरी 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध

कप एक दिवसीय क्रिकेट अन्तर्गत फाइनलमा नेपालले युएसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बाइबास ओभलमा जारी खेलमा नेपालले शानदार शुरूआत गरेको छ। टस जितेर ब्याटिङमा उत्रेको नेपालका लागि ओपनर भए अर्जुन कुमार र आसिफ शेखले पार्टनरशिप जनाउँदै नेपाललाई अगाडि बढ़ाइरहेका छन्। यो समाचार लेख्दासम्म नेपालले 17 ओभरमा 87 रन जोड़ेको छ। अर्जुन 39 तथा आसिफ 42 रनमा खेलिरहेका छन्। उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा हामी तयारी गर्छौं ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
1: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ. त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्ज र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस एकैसाथ प्रसारण भइरहेको छ. आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ. फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गरेर पनि र हामी सीधा प्रश्नको सीधा जवाफ दिने गर्दछौं र देशको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ. आदरणीय श्रोता यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट. नेपालले निकै ठूलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ. राजनीतिमा पनि महाबाढ़ी आएको छ. फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ. अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ. आदरणीय श्रोता नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो गएको छ. एमाले कंग्रेसमा पनि विपत्ति छ. दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्. यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन. सकस त निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ. तर सभापति भन्न कति रहर जागेको नेपाली कंग्रेसमा. विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्. सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ. तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको

0: छ त आज निकै ठूलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ। कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्ता दियो, निस्तापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। कंग्रेस मिल्ने छाडकाड अझै पनि देखिएको छैन। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि अर्थात अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमाले भित्र र कंग्रेस भित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्। सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ, तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढंगले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौला त्यतिखेर आदरणीय श्रोता। र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डीएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्। यस विषयमा पनि हामी छलफल गर्छौं। एमालेमा बढ़ी अन्तर संघर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौं। नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मझघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौ। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउबा भाडाको घरमा छन्। त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भए भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौ। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल हुनुहुन्छ। भुषाल चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब शेरबहादुर देउबालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ, तर उहाँले भेट्नै मान्नु भएको छैन। भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए?
1: होइन, हाम्रो अब अभिभाषी रूपमा रहनुभएका शेरबहादुर देउबाजी बाहिरबाट आइसकेपछि उहाँको अभिभाषीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ, र त्यही अभिभाषीय भूमिकाले पार्टीलाई गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेर पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यसमै धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर लिन सकिन्न। तर हाम्रो मुख्य अपेक्षा, अहिले पनि मुख्य अपेक्षा के छ भने हामी हाम्रो अब पूर्व सभापति पूर्व प्रधानमन्त्री पार्टीलाई लामो समय काम गर्नुभएको तर पार्टीको संगठनको बारेमा पनि थाहा छ, पार्टीको संघर्ष आफ्नो योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट के अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ। यसरी हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन वा पार्टीको अनिवासीय भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहल कर्मी गर्न जरुरी छ। यस कारण पनि उहाँलाई भित्र खोजेको, तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसकेको कारणले भेट पनि हुन सकिन्न।
0: तर अब एउटा कुरा यसलाई राम्रोसँग थाहा छ नि त, होइन? अब नेपाली कंग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेण्डालाई अगाडि सार्छौं भनेर सभापति पूर्व सभापतिजीले बोली नै सक्नु भएको छ। अब कंग्रेस र अर्को कंग्रेस मिल्छ त यतिखेर?
1: कांग्रेस अर्को कांग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढंगबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यपालिका आइसकेको अवस्था छ, धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका राइटर समूह भनौ न साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल छ। पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ, होइन? तर त्यो अवस्था होइन, तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको संगठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थितिमा होस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने यो वास्तव समयको भाग पनि होइन, यो कसैको चाहना पनि होइन। तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ र अहिले पनि पार्टी सभापतिको कोसिस छ समयलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ र असोज 16 गते उद्घाटनको कार्यपालिका आइसकेको छ। तर यो एउटा यसलाई नेपाली काङ्ग्रेसको यो हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानूनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यसका निर्णयहरू गर्यो, कल्याण परिषद अदालतले निर्णय गर्यो, निर्णय गरिसकेपछि अब कार्यपालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सम्बन्धित सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ र त्यो एउटा कानूनी बाध्यता संवैधानिक बाध्यता पनि हो। यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै किनभने हामीले अध्यावधिक पनि अब फुकाइसकेका छौँ, अध्यावधिक नगरे पनि गत वर्ष 27 गतिसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवस्था होइन, यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्नुभन्दा पनि अबको 15 महाधिवेशनमा किनभने सबै नेताहरू बाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठूलो भूमिका छ, उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
0: अब एउटा कुरा के छ भने असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन, कंग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए?
1: अब हाम्रो यसलाई किन पनि समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ, एउटा अब यो विषयलाई कानूनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई, त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नुपर्छ पहिलो कुरा। दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अध्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन, अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ। यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँ देखिँदैन, त्यही भएर तपाईँले भने यो असोजको 3 गते रहेछ अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसको संगठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यहाँ केही पनि विभेद छैन, कसैलाई निश्चित छैन, त्यसैले अब त यो उति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ, त्यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने, 15 महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मैले त यो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ, त्यो यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई सभाहरूको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई
0: एउटा दावी के छ भने नि उपसभापतिज्यू, अब किनभने अब सर्वसभा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढंगले अगाडि बढ़ाउ होइन, अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो। अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको वृत्त एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशांक एक ठाउँमा उभिनुभयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन। यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने यहाँ छ। कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन, पूर्व सभापति र अहिलेका सभापतिज्यू
1: पनि दुईटा कुरा राख्नु, एउटा कुरा समय सर्वसभा विचाराधीन छ यसकारण पनि एडमिसन गर्नु हुँदैन भन्नुभयो एउटा, त्यसले फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन, तपाईँले आफैले दुईटा प्रश्न खडा गर्नुभयो। अब तपाईँले सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यपालिका आइसकेपछि 15 एडमिसन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन, र 15 अधिवेशनको कार्यपालिका अगाडि बढाउनुपर्छ भन्ने आदेश पनि हो। त्यही भएर हामीले अब कराउने सर्वोच्च अदालतले अब कार्यपालिकाबाट अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशमा आएको अवस्थामा आफ्नो कार्यपालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सम्बन्धित संयुक्त अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मान साथ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौ, किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तर्कालीन आदेश दिनको लागि सर्वोच्च अदालतको गति सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधान बाटै सर्वोच्च अदालतले जो संविधानको रचनाता हो कानुनको रचनाता हो उहाँकै आदेश अनुसार नेपाली काङ्ग्रेस 15 अधिवेशनको कार्यपालिकामा प्रवेश गरेको। अब तपाईँले भन्नुभयो त्यो एकताको कुरा त्यो व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने 15 अधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 अधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 अधिवेशन गर्न नदिने, भाग नलिने, भाग दिन नलगाउने भन्ने जुन किसिमको एउटा राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 अधिवेशनले गएर खोज्ने हो नि त, किनभने त्यसमा 77 जिल्लाको हाम्रो 61 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि यस्ता खोजी भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा निर्णय शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसलाई विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै साथीहरू धेरै नेतृत्वहरू उत्तर पश्चिम भए पनि उहाँहरू अध्यावधिक पनि गरिसकेको अवस्था छ। यसकारण चाहिँ मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो तपाईँले सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो, नेपाली काङ्ग्रेससँगमा फेरि अर्को महाधिवेशनका तिथि तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई भविष्य विषय पनि बनाउन चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न उत्तरपक्षको नेतृत्वहरूसँग बसेर जसरी यताको केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छ त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू उत्तरपक्षको पनि भाग लिन जाने र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको वातावरण छ हामीले त्यसले फलफल गरेको थियो होइन, तर त्यसलाई पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीको महाधिवेशनमा भाग नलिने भनेको त पार्टीको विधानलाई स्वीकार नगर्ने सराहनै हुन्छ। यसमा मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो तीन गतिको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसरी आएर भाग लिन र निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेको छौँ। पार्टी सभापतिले त्यसको पहल गर्दै पनि गरिरहेको छ। त्यसबाट हामीलाई आशा छ सबैले त्यसलाई तपाईँले भनेको यसमा कुनै कानुनी विवाद छँदै छैन। अनि यो राजनीतिक विवाद बनाएर पार्टी संगठनलाई कमजोर गराउने मनोविज्ञान प्रवृत्ति अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको संगठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिभाषा छ, भनेपछि एउटा बाढीले गर्दा चाहिँ जनमन गुमाउनु परेको छ। अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्ष रहेको छ, अहिले सरकारले पाँच वर्ष सरकार चलोस्, तर त्यो सरकारले जनताको मनोभावना कानूनी शासन संविधान अनुसार मुलुकमा आएका राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ। तर पनि आम उहाँहरूलाई मतदाताहरूले मतदिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
0: त्यस सङ्कटमा त्यतिखेर होइन कालो बजारी बढ्या छ, ग्यासको अभाव तपाईँहरू प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि होइन
1: कुनै सन्देहमा तपाईँको काला बजारीहरू एउटा कृत्रिम अभावहरू, ग्यासम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, यतातिर यत्रो दलितको कोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ। बाढीको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षले पनि हेर चियाको रान्नेहरू गएर बसेर मनाचारी जिसको कामहरू नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ। रिलिफको लागि त्यस्तो किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी रिलिफको राष्ट्रिय संकटलाई समाधान गर्ने, यस समय हामी संकटमा साथ दिनुपर्छ भने प्रतिपक्षले भूमिका निर्वाह गरेको छ भने अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि संकटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन् होइन, विभिन्न किसिमका जुन समस्या भोगिरहेको छ त्यसलाई पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेको छ। तर पनि मलाई लागिरहेको छ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसो काङ्ग्रेसलाई को संगठनलाई मजबुत गराउनलाई त पन्ध्रौं अधिवेशन त सबैको लागि एउटा ठूलो अवसर हो, किन वैधानिक ढङ्गमा त पन्ध्रौं अधिवेशन गरिसकेपछि काङ्ग्रेसको काममा धेरै ठूलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक संगठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन। सर त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको संगठन, राष्ट्रिय राजनीतिको कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू होइन, जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जन सरकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रासीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि थियो नि महाधिवेशन। त्यसलाई कार्यान्वयन गर्नुपर्छ त पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, संगठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो संगठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यसलाई त्यो नेतृत्व चयनको विषय मात्रै नभनाउँछ र यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठूलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई चाहिँ पार्टीको इतर पक्षहरूबाट विभिन्न किसिमका राजनैतिक विवादहरू राजनैतिक मतभेदका कुराहरू उठिरहेछन्। अहिले समयले त्यसलाई माफ पनि गर्दैन र अहिले त्यसको स्थिति पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषयमा रहन सक्छौ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी संगठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस
0: अस्तु बसु आउँदैछु। यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद। नमस्कार। नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: tu account open activate ani karobar sajilai sanga easy life easy banaudai harak din global smart plus life ko besma banking सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुम्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्यो बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: इगो 12 खरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारकरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
3: प्रथम पुरस्कार 2,00,000,
2: द्वितीय पुरस्कार 1,00,000,
3: तृतीय पुरस्कार 60,000।
2: टाइटल स्पोन्सर इगो,
3: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
3: नासा सिक्युरिटी,
2: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
3: युनाइटेड अब्जर्भ इन्सुरेन्स,
2: यति एयरलाइन,
3: वेदालय,
2: प्रमिसिङ पार्टनर पाइन ट्री,
3: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
2: कथा पठाउनका लागि बारखरी बुक ब्याग।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
5: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बोयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा। आफ्नो भने मोबाइल बिग्रेर कुरै गर्न पाएको छैन, के गर्ने होला?
6: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। जेके मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
5: त्यसो भएदेखि मेरो पनि हुन्छ अब कुरा।
7: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
8: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन 1 घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
7: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
9: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 97141827715 र 97161651133।
7: जेके मोबाइल मर्मत सेन्टर, कालिम्पोङ गाउँपालिका 3 सिंगटी बजार, दोलखा।

0: नेपालमा बनेको नेपालीहरूको लागि व्हाइट मोन सेनिटरी प्याड सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी.
1: स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निसिङ सामानहरू लिन परिकोटको चोकतिर
2: न्यू विदेशी फर्निचर तथा फर्निसिङ सेन्टरमा. यहाँ स्तरीय कार्पेट, टेबुल, कुर्सी, दराज, सोफा लगायत सम्पूर्ण फर्निचर सामानहरू उपलब्ध छन्.
3: विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्.
2: घरमै गएर पनि सोफाको डिजाइन गरिन्छ.
1: सम्पर्कको लागि 9851456004 गणेश श्रेष्ठ 9844189969.
2: न्यू बीबीसी फर्निचर तथा फर्निसिङ सेन्टर बिनापा छ चरीकोट बीच बजार चोकैमा.
4: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै.
5: होइन बुढी, के हो
4: जुन पायो त्यही साबुन लिएर आएपछि यस्तै हो.
5: होइन, कुन साबुन लिएर आउँ त?
4: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फरेक साबुन लिएर आउनु न.
5: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, मगमग बास्न आउने होइन त?
4: पुर्खा र फरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
5: छैन, बिल्कुल बिल्कुल बिल्कुल.
6: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको.
7: केसी सोप एन्ड केमिकल इन्डस्ट्रीज प्रणाली दोलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिनद्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
8: पुर्खा र फोरेक्स. फोरेक्स सरर फिजाउने, गलेर नजाने, मगमग बास्न आउने.
9: फोरेक्स झोल साबुन, सरफ, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ.
10: डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला. सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9908082585 र फोन नम्बर 0494217171.
11: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स. फोरेक्स
5: होइन काका, कता हिँड्नु हो?
12: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो. अब गोरु खोज्न पो कहाँ जाने होला?
5: गोरु पालेर के गर्नु काका? हलो झन्, जुवा झन्, घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्र्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका. यी हेर्नुहोस् त, यसैमा छ काइता, भएन त भाइता.
12: ल त्यसो हो भने त म पनि ट्र्याक्टर खोज्न हिँडे हो. 10 जनाले दिनभरि गरेको काम त 1 घन्टामै गर्दो रहेछ.
13: 40 केजी तौल भएको, 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर.
14: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
13: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
14: धान, गहुँ, कोदो, मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
13: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
14: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू,
13: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ,
14: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
13: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ, कालो प्लास्टिक तथा औषधिहरू,
14: असिना अवरोधक ग्रिन नेट जालीहरू,
13: धान, गहुँ, कोदो, मकै काट्ने ब्रश कटर तथा सेल्फ हँसिया,
14: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
13: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यबाटै होलसेल रेटमा बिक्री गरिन्छ.
14: याद गर्नुहोस्, सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क चरीकोटमा रहेको छ.
13: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट एन्ड जनरल सप्लायर्स प्राली चरीकोट, 7 बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेउको घरमा रहेको छ. सम्पर्क व्यक्तिहरू प्रोपाइटर रामजी प्रसाद चौलागाई, सम्पर्क नम्बर 9851417179, जनार्दन चौलागाई सम्पर्क नम्बर 9860104, प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 9844065506.

0: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला।
1: के भयो के भयो
0: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
1: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
2: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुका साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुका साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाथ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
3: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
2: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका चरीकोट सातो बाटो, चरीगंज जाने बाटोमा। फोन नम्बर 0549421023, मोबाइल नम्बर 9855074036।
4: अनि मिल्सिन बन्द गरेर के हो गर्नु? यो पाँच पाँच जति गाउँ ल्याएको थिए तिन दिनु पर्यो क्या?
5: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र चारवटा मोटर फेरिसके। के गर्ने के गर्ने भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने। नयाँ मोटर किन्दा त खुत्रुकै पर्ने नि। त्यसैले मिल्सिन छोड्दै भाइ मैले त।
4: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आइस मेसिनरी नै ठिक रहेछ है दाइ।
6: अब मेहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चाय कटर, मसला पिस्ने मिक्सर इत्यादिको

0: दयाको मान्छे पनि त्यही हो नानी, म पनि पो गएको हौ त्यहाँ त भेराइटी भेराइटीको खाट दराज सोफा चोक्ची बाक्चु छेक्सम छेकम मैले पनि पो लिएर आएको हौ।
1: माको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफामा बसेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
2: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू
3: चोक्ची बाक्सु छेसम छेगम ठी
4: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट, होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल झोका दराजमा भुट्टा पनि खोपिन्छ।
3: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीकोट दोलखा, प्रोप्राइटर चन्द्रदोङ, सम्पर्क नम्बर 9844239976, 9869633347।
5: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
6: हेलो बुढी, म त चरीकोट आए नि, म किन आएको?
7: सामान लिन गएको नि।
6: के सामान बुढी?
7: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
6: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
7: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
6: के चाहिँ लेखे कि रहेछ त? कार्पेट, सोफा, दराज, टेबल, कुर्सी, डोरम्याट, राउन्ड टेबल, यी सबै सामान पीवीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है, बस पार्क जाने बाटोमा छ होइन?
8: आधुनिक सोरुम पनि त छ हौ।
9: साई कुरो बरो, साई कुरो।
10: हाम्रा सेवा तथा सुविधाहरू सोफा, कार्पेट, दराज, टेबल, कुर्सी, डोरम्याट, रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेशन का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
11: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क नम्बर 9851465727, 9841483340
12: र 9841312013। बीबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर, सडक विभागबाट 50 मिटर तल बस प्रवाग जाने बाटैमा।
5: बीबीसी फर्निसिङ सेन्टर।
13: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरेको छैन, के गर्ने होला?
14: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
13: होइन किन र, के छ र त्यहाँ?
14: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
13: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
15: हाम्रा सेवाहरू
13: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
15: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
13: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
15: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
13: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
15: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
13: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
15: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
13: प्रोप्राइटर, सम्पर्क नम्बर
15: कुमार श्रेष्ठ 9841022883 र 9855842883, दिलु श्रेष्ठ 9868547769 र 9817674502।
13: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
10: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै
15: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस।
16: मेरो घर

0: परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ, जहाँ चरीकोट कलर सेन्टर छ।
1: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् चरीकोट कलर सेन्टरमा।
2: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स, आधुनिक मेसिनद्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रङहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलोसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रङहरू पनि यहाँ उपलब्ध छ।
3: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्कै बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रङहरू लिनुहोस्।
1: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 98-44-30-24-65 र 49-41-897। चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बीच बजार, कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ। यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
4: न्यू श्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 97-60-73-62-64, बलराम श्रेष्ठ 98-41-21-21-88,
5: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 98-44-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्याचिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
6: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
6: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: यदि हाम्रो शरीरमा आगोले, तातो पदार्थले, घामले, रासायनिक पदार्थले, करेन्ट लागेर अथवा चट्याङ परेर शरीरको छाला तथा अन्य भागहरूमा चोट पुर्यायो भने त्यसलाई हामीले जलन भन्ने गर्दछौ। जलनलाई हामीले तीन भागमा वर्गीकरण गर्दछौ। छालाको सबभन्दा सतही भागमा जलन भयो भने त्यसलाई हामीले सतही जलन भनेर भन्दछौ। यस प्रकारका जलनहरू 7 दिनभित्रमा आफै निको हुने गर्दछन्। सतही जलन धेरै पोल्ने, रातो हुने गर्दछ। दोस्रो किसिमको जलन सतहभन्दा भित्रपट्टि गयो भने त्यस्ता किसिमको जलनलाई मध्यम किसिमको जलन भन्दछौ। यस्ता किसिमको जलनमा शरीरको छालामा फोकाहरू देखा पर्ने र कहिलेकाहीँ यो भन्दा गहिरो भएर गयो भने अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुन्छ। तेस्रो जलन भनेको धेरै गहिरो जलन, जुन जलन आफै निको हुँदैन र यसको लागि हामीले अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुँदछ। अस्पताल जानुभन्दा अगाडि घरमै गर्नुपर्ने जलनको उपायहरूमा यदि हाम्रो भाग जलेको पोलेको ठाउँ छ भने ती भागहरूलाई कम्तीमा पनि 15 मिनट बगिराखेको चिसो पानीले चिस्याउनु पर्दछ। यसो गरेमा जलनको गहिराई बढ्नबाट बचाउँदछ र हामीलाई छिटो जाती हुन्छ।
4: जलनबाट बस्ने सन्देशमूलक सूचना। चुलो, ओभन वा खुला आगोको स्रोतबाट सुरक्षित दूरीमा रहनुहोस्। इन्धन, एसिटोन जस्ता ज्वलनशील पदार्थहरूलाई आगोबाट टाढा सुरक्षित स्थानमा राख्नुहोस्। आगोको प्रयोग गर्दा बाल बालिकाहरूलाई नजिक जान नदिनुहोस्। आगो निभाउने यन्त्र, पानीको बाल्टी र ढाक्नी, भिजेको बाक्लो कपडा जस्ता सुरक्षा उपकरणलाई आगो लाग्न सक्ने स्थानमा राख्नुहोस्। ग्यास चुलो र सिलिण्डर भएको बन्द कोठामा बिजुली बत्ती बाल्नु अघि मोबाइलको उज्यालो सहारामा झ्याल ढोका खोल्ने र अन्तिममा बिजुली बत्तीको स्विच अन गर्नुहोस्।
5: जलनबाट आफू पनि बचाऊ, अरूलाई पनि बचाऊ।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: दाई, यस्तो बिग्रेको फिल्टर बेच्ने? ल, तपाईँको फिल्टर तपाईँ नै राख्नुहोस्।
1: होइन, के भएर भाइ?
0: फिल्टर किनेको एक महिना पनि भएको छैन, पानी राम्रोसँग झर्दै झर्दैन।
1: त्यस्तो त नहुनु पर्ने, खै फिल्टर हेरौँ त।
0: यी हेर्नुहोस्।
1: ओहो भाइ, फिल्टरको भित्रको क्यान्डल नै यति फोहोर छ, अनि कहाँबाट पानी छान्छ त?
0: त्यो त अब धाराको पानी हाल्ने हो, त्यसैको फोहोर होला नि।
1: त्यही त, कुनै पनि पानी छान्दा क्यान्डल बाहिर फोहोर जम्मा हुन्छ, अनि धेरै फोहोर जम्मा भएपछि पानी पनि कम झर्छ, त्यसैले क्यान्डललाई हरेक हप्ता सफा गर्नुपर्छ।
0: के थाहा छ? अनि यसलाई सफा कसरी गर्ने हो? लाउन सिकाइदिनु पर्यो दाइ।
1: हेर्नुहोस् भाइ, सबैभन्दा पहिला यो क्यान्डलको तल कसेको नटलाई बिस्तारै खोल्ने, अनि क्यान्डललाई निकाल्ने। यसलाई नरम ब्रस वा सफा कपडाले बिस्तारै नघोटिने तरिकाले सफा गर्ने। सफा गर्दा साबुनको प्रयोग चाहिँ गर्नु हुँदैन। फेरि सफा गरिसकेपछि क्यान्डललाई फिल्टरमा जोडेर यो तलको नटलाई राम्रोसँग कस्ने। सजिलो छैन त भाइ?
0: हो त, किन्ने बेलैमा यति कुरा सोधेको भए आज यो समस्या नै नआउने।
1: अनि अर्को एउटा कुरा पनि बुझिराख्नुहोस् है, यस्तो फिल्टरको क्यान्डल छ महिनामा नयाँ फेर्नु पर्छ है।
0: अब त थाहा भइहाल्यो नि दाई, धन्यवाद छ तपाईँलाई। हप्ता हप्तामा सफा गर्ने, छ महिनामा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा।
3: नमस्कार, म डाक्टर निशा कुसुम। आज म तपाईहरूलाई एन्टीबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको उचित प्रयोगबारे जानकारी गराउँदैछु। रोगको संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगाई तथा परजीवीहरूको विरूद्ध प्रयोग गरिने औषधिहरूले जब काम गर्न छोड्छन् तब हामी त्यसलाई एन्टीमाइक्रोबियल रेजिस्टेन्सको विकास भएको मान्छौं। यी औषधिहरूको आफू खुशी अत्याधिक प्रयोग र दुरूपयोग गर्दा पहिला काम गर्ने औषधिहरूले अहिले काम गर्न छोडिरहेको छ। हामीले भुल्नै नहुने अर्को कुरा के हो भने, पशु पंक्षीहरूमा गरिने एन्टीमाइक्रोबियल औषधिहरूको अत्याधिक र जथाभावी प्रयोगले अन्तत मानव स्वास्थ्यमा समेत असर पुर्याउन सक्छ। त्यसैले यस्तो समस्याबाट बस्न कुनै पनि एन्टीबायोटिक लगायत एन्टीमाइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीहरूको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
2: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। नेपाल अञ्जना क्रिएसन सगौरव प्रस्तुत गर्दछ।

पीपीआर रोग सम्बन्धी पशु सेवा कार्यालय दोलखाको अनुरोध। पशु सेवा कार्यालय दोलखाको आयोजनामा मिति 2082 चैत्र 22 गतेदेखि भेडा बाख्राहरूमा लाग्ने प्राणघातक संक्रमण पीपीआर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफूले पालेका भेडा बाख्रामा सो रोग विरुद्धको खोप लगाउनु हुन अनुरोध गरिन्छ। साथै यो रोग विषाणुद्वारा लाग्ने र खास उपचार नभएकाले खोप नै अन्तिम विकल्प हो। समयमा नै आफ्ना भेडा बाख्राहरूलाई नजिकैको खोप केन्द्रमा लगी पीपीआर रोग विरुद्धको खोप लगाऊ, आफ्नो पशु धन जोगाऊ। थप जानकारीको लागि सबै स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालय दोलखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 049-421-115 र 98-540-45-115। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय दोलखा।

0: साधारणतया हावामा धुवा धुलो रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव अन्य जीव जन्तु बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
1: विज्ञको भनाई अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ। जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने, दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने, सुक्खा खोकी लाग्न सक्ने, घाँटी चिलाउने, आँखा रातो हुने, छाला फुस्रो हुने, टाउको दुख्ने, मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने, आलस्य लाग्ने हुन सक्दछ।
2: वायु प्रदूषणबाट बच्ने उपायहरू। वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने, वायु प्रदूषणको जाँच पनि गर्ने, घर सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानी पूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बाल बच्चा वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
3: वायु प्रदूषणबाट बचौं, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौ।
2: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौ, आफू पनि निरोगी बनौ र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय एकै गत साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन साथ सूचित गरिन्छ।
1: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे दस बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य

0: सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव।
0: प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1, क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिंचोक 8, मेलडाँडा दोलखा, सुनखानी 2, कटुवा चौर कालिंचोक 9, कटुवा चौर दोलखा, बाबारे 3, मिलिजुली आधारभूत विद्यालय कालिंचोक 2, बाबारे 4, भगवती माबी कालिंचोक 3, ग्याङ दोलखा, बाबारे 5, हिलेपानी संस्कृत माभि कालिंचोक 4, हिलेपानी दोलखा,
1: निको भूमि 6, निको भूमि माभि कालिंचोक 2, निको भूमि दोलखा, सिंगटी 7, हेलिप्याड चौर, बिगु गाउँपालिका 4, सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8, घ्याङघर डाँडा, बिगु गाउँपालिका 4, घ्याङघर डाँडा दोलखा, गौरीशंकर 9, नाजिङ, गौरीशंकर गाउँपालिका 7, नाजिङ।

0: लखा थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा
1: मागापौवा 11 मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर दोलखा काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा
0: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
1: असोज 4 गते आइतबार इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुस्पछ्यौमती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
0: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
1: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
0: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान मिति 2083 भदौ 26 गते स्थान ठुलो पातल चिपचिपे क्षेत्र काबिक ठुलो पातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म भदौ 26 गते ठुलो पातल निगाले साबिक ठुलो पातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका भदौ 27 गते नान्दु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट भदौ 28 गते गैरीमुदी जनजाति मावि साबिक गैरीमुदी र मिर्गे गाविस भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी
2: असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर वडा नम्बर 7 मा असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिका कालिन्चोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी क्षेत्र काभ्रे पलनचोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म असोज 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर 8 को एबो समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ 2083 असाठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ
1: मुख्य कार्यालय मैना पोखरी फोन नम्बर 0494-411-030 नाम्दु सेवा केन्द्र नाम्दु 98-513-22-136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137 जुगु सेवा केन्द्र जुगु 98-513-22-141 चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147 भेष बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 5 मैना पोखरी दोलखा
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: एन्टिबायोटिक लगायतका एन्टीमाइक्रोबियल औषधिहरूको सही प्रयोग बारे सन्देश सुनौ कृष्ण बहादुर गन्धर्वको सारङ्गीको धुनमा।
1: सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है, डाक्टरको सल्लाह लिई औषधि खानी गरम, सन्चो भयो भन्दैमा बिच माइन छोड, राम्रो बानी राम्रो कुरा अरूलाई नि सिकाउ, औषधिको सय परको अरूलाई नै बुझाउ। सुन्नु होला दिदी बहिनी, सुन दाजु भाइ, जत भावी औषधि खाना हुन्न है।
0: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।
2: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा जारी भीमेश्वर नगरपालिकाको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन एक नम्बर। यस अवधिमा मध्यम प्रभावको उच्च सम्भावना रहेको मौसमको पूर्वानुमान धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित प्रभावहरू विद्युत, संचार, खानेपानी, सड़क र अन्य क्षेत्रमा प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। खोला नाला खहरेहरूमा पानीको बहाव बढ़न सक्ने र जमिन कटान हुने उच्च सम्भावना रहेको छ। कमजोर भूभाग, जोखिममा रहेका घर, गोठ, विद्यालय र अन्य संरचना वरिपरिको जमिन भासिने र पहिरोले क्षति पुग्न सक्ने उच्च सम्भावना छ। कृषि क्षेत्रमा प्रभाव, धान बालीहरूमा पानीको बहावले बाली नाली नष्ट पर्ने उच्च सम्भावना छ। सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुने सम्भावना छ। अस्पताल, विद्यालय, स्वास्थ्य चौकी र अन्य सार्वजनिक सेवाहरू केही समयका लागि अवरुद्ध हुने सम्भावना छ। सम्भावित कार्यहरू सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एफएम, पोस्टर। सार्वजनिक सूचना प्रणाली मार्फत पूर्व जानकारी, जस्तै माइकिङ, रेडियो, एसएमएस, पोस्टर। निर्माण स्थलहरूमा उपकरणहरू सुरक्षित स्थानमा सार्ने, जोखिममा रहेका संरचनाका बासिन्दाहरूलाई अस्थायी सुरक्षित स्थानमा स्थानान्तर गर्ने, जोखिम क्षेत्रमा रहेका विद्यालय र सेवाहरूलाई अस्थायी रूपमा बन्द गर्ने र स्थानान्तर गर्ने, यात्रा गर्नु अघि सड़क सम्बन्धी सूचनाहरू लिनुहोस्, मौसम सम्बन्धी पूर्व सूचना नियमित रूपमा प्रवाह गर्ने र नागरिकलाई समयमै जानकारी गराउने, मौसम पूर्वानुमान महाशाखाको वेबसाइट, फेसबुक पेज साथै टोल फ्री नम्बर 1155 सिधै फोन गरेर पछिल्लो मौसम पूर्वानुमान तथा सूचनाहरूबारे अध्यावधिक जानकारी लिन सक्नुहुनेछ। भीमेश्वर नगरपालिका, चरीकोट, दोलखा।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खानु पर्दछ। जब तपाईँको सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, तपाईँ हामी अहिले विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
3: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग र मोटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मोटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने, पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेडिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन्न पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ। शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि अरू रोग पनि सजिलै लाग्न सक्छ।
4: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेश आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेस कालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ। तपाईँलाई आफै पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्नो नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा पुग्दैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाड रक्सीको उत्पादन र सेवन बन्द गरिएको हेर्न लालायत छन्।
3: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरूको मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाको लागि खबर गरिदिनु हुन अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा शिविर नेपाल र ग्रामीण विकास सुकी संघको संयुक्त अपील।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ। त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्ज र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस साथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ। फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गरेर पनि र हामी सीधा प्रश्नको सीधा जवाफ दिने गर्दछौं र देशको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट, नेपालले निकै ठूलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ। राजनीतिमा पनि महाबाढ़ी आएको छ। फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ। अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो गएको छ। एमाले कंग्रेसमा पनि विपत्ति छ। दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्। यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन। सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ। तर सभापति बन्न कति रहर जागेको नेपाली कंग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्। सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ। तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठूलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ। कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ। त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्ता दियो, निस्तापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। तर कंग्रेस मिल्ने छाडकाड अझै पनि देखिएको छैन। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि, अर्थात अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमालेभित्र र कंग्रेसभित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्। सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ। तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त, त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढंगले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौंला त्यतिखेर आदरणीय श्रोता। र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डीएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्। यस विषयमा पनि हामी छलफल गर्छौ। एमालेमा बढ़ो अन्तर संघर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौ। नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मजघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौ। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउवा भाडाको घरमा छन्। त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भए भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौं र विशेष गरी नेपाली बहस यतिखेर बाढ़ी प्रभावित पीड़ितका क्षेत्रमा पनि हामी चर्चा गर्नेछौं, किनभने एकातिर कहर छ, अर्कोतिर ग्यासको लाइन छ। ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देख्नु भएको छ। काठमाडौँको अनाम नगरमा पनि व्यापक लामो लाइन छ। काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ। ग्यासको अचाक्ली मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सृजना भएको छ। यसमा सरकारको ध्यान तदारूकता जान सक्यो कि सकेन भन्ने विषयमा पनि आजको बहसमा हामी चर्चा परिचर्चा गर्दैछौ र बाढ़ी प्रभावित क्षेत्रमा के छ त अहिलेको अवस्था, त्यहाँ नागरिकहरूले सुख शास्ति भोगिरहेकै छन् वा चाहिँ केही गाउँमा मलम लाउने काम चाहिँ भइरहेको छ राज्यबाट वा चाहिँ अन्य दात्री निकायहरूबाट, यस विषयमा पनि चर्चा परिचर्चा गर्छौं। र खाँचो पर्दा निशुल्क प्रसूति सेवा छैन, सड़क पेटीमै सुत्केरी हुनुपर्ने बाध्यात्मक परिस्थिति छ, त्यसमा सरकारले एक्सन चालेको कुरा आएको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा जुन खालको दृश्य देखियो त्यो मानवता विरोधी मानवता विपरीत दृश्य थियो, त्यस दृश्यको चाहिँ असर पटाक्षेप गर्ने कुरामा सरकार तदारुकताका साथ अगाडि बढ़ेको विषय पनि आएको छ। गगन थापालाई भेट्न किन चाहदैनन् त देउवा, यस विषयमा पनि आज हामी चर्चा गर्छौं। पूर्व सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि भेट्न पटक पटक समय माग्दा समेत नपाएको कंग्रेस सभापति गगन थापाको भनाई छ। दुई नेताबीचको संवादहीनताले कंग्रेसको विवाद यथावत रहेको छ। आज यस विषयमा कुराकानी गर्दैछौ आदरणीय श्रोता नेपाली बहसमा छोटो विस्तार।
1: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रंगहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रंगीन छ जहाँ चरीकोट कलर सेन्टर छ।
2: के तपाईँ सुन्दर अनि रंगीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् चरीकोट कलर सेन्टरमा।
3: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुला पेन्ट्स आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
4: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्क बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
2: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 98-44-30-24-65 र 0-49-87-897। चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बीच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ। यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
4: न्युश्रेष्ठ हार्डवेयर एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 97-60-73-62-64, बलराम श्रेष्ठ 98-41-21-21-88,
5: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 98-44-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।

0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुजाल हुनुहुन्छ। भुजाल चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ, तर उहाँले भेट्नै मान्नु भएको छैन। भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए?
1: होइन, हाम्रो अब अल्लाह स्वरूपमा रहनुभएका शेरबहादुर देउवालजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ, र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर उपलब्ध हुन सकेन। तर हाम्रो मुख्य अपेक्षा, अहिले पनि मुख्य अपेक्षा के छ भने, हामी हाम्रो अब पूर्व सभापति, पूर्व प्रधानमन्त्री, पार्टीमा लामो समय काम गर्नुभएको, उहाँलाई पार्टीको संगठनको बारेमा पनि थाहा छ, सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ। यसमा हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन वा पार्टीको ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहलकदमी गर्न जरुरी छ। यस कारण पनि उहाँलाई भित्र खोजेको, तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसकेको कारणले भेट पनि हुन सकिन।
0: तर अब एउटा कुरा यसलाई राम्रोसँग थाहा छ नि त, होइन, अब नेपाली कंग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकेका छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेण्डालाई अगाडि सार्छौं भनेर सभापति, पूर्व सभापतिजीले बोली नै सक्नु भएको छ। अब कंग्रेस र अर्को कंग्रेस मिल्छ त यतिखेर?
1: कांग्रेस अर्को कांग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढंगबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ, धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका राइटर समूह भनौँ न साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ, होइन, तर त्यो अवस्था होइन। तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको संगठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो अवस्था समयको

0: त्यो विषयहरू पनि हामीले जाने गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यस्ता निर्णयहरू गर्यो, सभामा सर्वोच्च अदालतले निर्णय गर्यो र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन र अगाडि बढाउनु पर्छ भनेर सभामा सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ र त्यो एउटा कानुनी बाध्यता संवैधानिक बाध्यता पनि हो। त्यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै किनभने हामीले अध्यावधिक पनि अब फुकाइसकेका छौँ, अध्यावधिक नगरे पनि गत वर्ष पुष 21 गतिसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्ने भन्दा पनि अबको 15 महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिनु भनिराख्नु भएको छ उहाँहरूको ठुलो भूमिका छ, उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
1: अब एउटा कुरा के छ भने असो 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन, कंग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए?
0: अब हाम्रो यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ, एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई, त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा। दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अध्यावधि गर्नुभएका साथीहरू एउटा प्रविधिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रविधिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त 15 महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन, अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ। यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँ देखिँदैन, त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसको संगठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन, कसैलाई निषेध छैन, त्यसमा अब त यो यति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ, तर यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने, 15 महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मलाई त यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ, तर यहाँसम्म पार्टीमा दुःख गरेर संघर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई सभाहरूको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई 15
1: महाधिवेशन भाग दिनको लागि आह्वान पनि गर्नुपर्छ। दावी के छ भने नि उपसभापतिज्यू, अब किनभने अब सर्वोच्चमा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढंगले अगाडि बढ़ाउ होइन, अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो। अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशांक एक ठाउँमा उभिनुभयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन। यी समग्र तालले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भनिया छ, कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन पूर्व सभापति र अहिलेका सभापतिज्यूको।

0: एउटा कुरा राख्नुभयो, एउटा कुरा सम्बन्धी सर्वसाधारणमा विचाराधीन छ, यस कारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा, दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन, तपाईँले आफैले दुईटा प्रश्न खडा गर्नुभयो। अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गरियो भने यहाँ सर्वोच्च अदालतमा कार्यपालिका आइसकेपछि पन्ध्रौं महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन, र पन्ध्रौं महाधिवेशनको कार्यपालिका अगाडि बढाउनु पर्छ भन्ने आदेश पनि हो। त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यपालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तरकालीन आदेशमा आएको अवस्थामा आफ्नो कार्यपालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मानसाथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौ, किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तरकालीन आदेश दिनको लागि सर्वोच्च अदालत सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो कानुनको व्याख्याता हो उहाँकै आदेश अनुसार नेपाली काङ्ग्रेस पन्ध्रौं महाधिवेशनको कार्यपालिकामा प्रवेश गरेको। अब तपाईँले भन्नुभयो त्यो एकताको कुरा त्यो व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो व्यक्तित्वलाई स्वीकार गर्ने, पन्ध्रौं महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर पन्ध्रौं महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई पन्ध्रौं महाधिवेशन गर्न नदिने वा भाग नलिने भाग लिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी पन्ध्रौं महाधिवेशनमै गएर खोज्नु हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 161 जिल्लाबाट हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि यस्ता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई पन्ध्रौं महाधिवेशनमा निर्णय शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसमा विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै साथीहरू धेरै नेतृत्वहरू उत्तर पश्चिमको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यसमा चाहिँ मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो। नेपाली काङ्ग्रेसमा फेरि अर्को महाधिवेशनका तिथिमिति तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई भविष्य विषय पनि बनाउने चाहेको छैन र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न उत्तर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जसरी यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्थे त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू उत्तर पक्षको पनि भाग लिन जानुभयो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भन्ने त्यसलाई छलफल गर्न सकियो होइन, तर त्यसलाई पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सराहनीय हुन्छ। यसमा मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतिको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसरी आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेको छौँ, पार्टी सभापतिले त्यसको पहल गर्दै पनि गरिरहेको छौँ। तर हामीलाई आशा छ सबैले त्यसलाई तपाईँले भने यसमा कुनै कानुनी विवाद छँदै छैन, अनि यो राजनीतिक विवाद बनाएर पार्टी संगठनलाई कमजोर गराउने मनोविज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको संगठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोलिपछि एउटा बाढीले गर्दा सुविधा मन गुमाउनु परेको छ। अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, उसले सरकारले पास गर्छ सरकार चलोस्, तर त्यो सरकारले जनताको मनोभावना कानूनी शासन संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौ। तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
1: संकटमा छ यतिखेर, होइन, कालो बजारी बढ्या छ, ग्यासको अभाव छ, तपाईँहरू त बोल्नुहुन्न आजकल प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन,
0: कुनै सन्दर्भमा तपाईँको काला बजारीहरू एउटा कृत्रिम अभावहरू, ग्यासम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, यतातिर यत्रो दैनिक प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ। बाढीको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ, सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षले पनि हेर चियाको रान्ने हो गएर बसेर मनाचार्यजी त्यसको कामहरू नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि। त्यस्तो किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय संकटलाई समाधान गर्ने, यस समय हामी संकटमा साथ दिनुपर्छ भने प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि संकटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन, विभिन्न किसिमका जुन समस्या भोगिरहेछ त्यसमा पनि काँग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काँग्रेसको भूमिका अझै बढेको छ। यसो काँग्रेसलाई त्यो संगठनलाई मजबुत गराउनलाई त 15औं अधिवेशन त सबैको लागि एउटा ठूलो अवसर हो। किनभने वैधानिक ढङ्गबाट 15औं अधिवेशन गरिसकेपछि काँग्रेसको काममा धेरै ठूलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्र यान्त्रिक संगठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काँग्रेसले गर्न सक्छ, जनताको माझमा काँग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काँग्रेसले अब बढो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यसलाई केवल नेतृत्वको चयनको मात्रै विषयमा अधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन। कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काँग्रेसको संगठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन, जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जन सरकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, संगठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काँग्रेसले आफ्नो संगठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई त्यो नेतृत्व चयनको विषय मात्रै नबनाइसकेर यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठूलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी संगठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस नहुँदाखेरि उसले फेरि पार्टीलाई मजबुत बनाउँछ।
1: हस् पुष्पावतीज्यू, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कंग्रेसका उपसभापति पुष्पा भूषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो बिसाउनु छ, बिसापछि
2: होइन हो पाला, खाट सोफा दराज लिएर आइकी आएन
3: हौ, बायाँको मान्छे पनि त्यही, दायाँको मान्छे पनि त्यही, हौ नानी म पनि पो गएको हौ या त भेराइटी भेराइटीको खाट दराज सोफा चोपची बाप्चु छेसम छेकम मैले पनि पो लिएर आए त हौ
4: माया कसम पाला म पनि भेराइटीको सोफा ल्याउने हो होइन अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त अब क्यान्डी क्रस
5: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू चोकची बाक्चु छेसम छेगम ठी
6: विभिन्न किसिमका दराज डिजाइनर बेड सोकेस टिभी स्ट्यान्ड कम्प्युटर टेबल डाइनिङ टेबल ड्रेसिङ टेबल अन्य टेबल सोफा कार्पेट ब्ल्याङ्केट तन्दा टिम्बा पर्दा काठको घडी र बार तथा रेस्टुरेन्ट होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल झोका दराजमा बुट्टा पनि खोपिन्छ
5: अर्पण फर्निचर एन्ड फर्निसिङ हब बुद्धनगर चरीकोट दोलखा प्रोपाइटर चन्द्रदोङ सम्पर्क नम्बर 9844239976 9869633747
7: अर्पण फर्निचर एन्ड फर्निसिङ हब

0: यदि हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद सन्जी।
0: नेकपा एमालेमा ओली हटाउन निकै ठूलो दबाव बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा।
1: पार्टी नेतृत्व परिवर्तनको बारेमा त पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शंकर पोखरेलले पनि, रामरण थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढंगले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौं। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौं, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन।
0: पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक कल आएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
1: होइन, त्यस बैठकलेज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव संकलनको काम सम्पन्न गर्यो। हजारौं एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामरण थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइन मैले देखेँ कि रामराज थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ। त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन, तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमालेको लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 को निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौं। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिष्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बीचमा देखाइरहेको छ, अस्तव्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठूला ठूला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
0: दुई तिहाई नजिकको सरकारले काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
1: पछिल्लो दिनमा यही बदनामीकै कुरा व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा बाढीको वितण्डा आयो त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौं, न अहिले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौं। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि किनिमेल लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
0: सरकारले प्रयास गरिरहेको छ नि त होइन,
1: पहिलो दिनबाट पहिलो 10 गतेबाट गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदाय देशहरूले सहयोग गर्छु भनेका थिए, 11 गतेबाट शुरू गरे, यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति शवहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौ, म अहिले पनि कामना गर्छु। धेरै ठूलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यही पुर्याए सरकारको आवश्यकताले, त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसंग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त
0: बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मीडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब लेख्नु भएको छ नि होइन राम्रोसँग।
1: होइन, अन्तर्राष्ट्रिय मिडिया भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले, केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नभएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, जसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नु भएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीहरूलाई के भनेर गाली गर्ने भनेर एउटा न्यू बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ 10 को बाढ़ी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठूलो गम्भीर त्रुटि चाहिँ गरेकै छ, त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढ़ी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठूलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जम्बाजम्बी त्रिशुलीमा त्रिदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेकहरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन, यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ अहिले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन्द कैसी बोकेर जानु भएन उद्घाटन गर्न, अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेको गृहमन्त्री बैठक स्थगित गरेर छोडे तर पनि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो. लाज भन्ने चिज छँदै छैन. डायरी र उहाँको डायरी र पनि उहाँको अरू सामग्री झोला बोकिरहेको पछाडि त्यो बोकेर आफ्नो झोला हिँड्न नसक्ने आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिँदै नबोक्न त्यो चाहिँ हर्कै सिपाहीलाई बोक्न दिएको छ हर्कै पिएले बोकिरहेछ सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ. यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न. यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि. अब उहाँ जानु त्यो त्यो अस्ति नराम्रो रिबन काट्न जानुहुन्छ होला. हिजो अस्ति देख्नु भयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका पलाउँछन् अर्कै अनुहारका शहीदका परिवारले त्यही भनिरहेको यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठूलो संकट बनाउँदै लगेको छ. 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ. यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने
0: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ. त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ. अब नेपालले के गर्ने विपत्तिसँग जुद्न विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्नु त गाह्रो छ नि त. हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन.
1: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो. उहाँ पहिला नजाने कुरा थियो पछि सायद यस्तै विभिन्न दबाव सुझावहरूको कारणले जाने हुनुभयो क्या अरे. त्यो एकदम सकारात्मक कुरा हो. जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्. अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि. तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ. त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो. अब हाम्रो सम्भवतः कयौं चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन् तिब्बतबाटै आउँछन्. माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन् घरहरू बनाएर बसेका छ ठूलो संख्यामा जनता. यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने त्यो पनि अकल्पनीय खालको आउने यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो. यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौं भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बीचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौं भने यसले हामीलाई असाध्यै राम्रो गर्छ. होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठूलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई गर्न धेरै मुस्किल पर्छ. त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढंगले ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन घोषणा गरेर पनि आउँदैन बाजा बजाएर पनि आउँदैन. तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन. प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ. काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ. एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न. त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो तर त्यहाँ बैठकमा
0: राम्रो छ नि त. अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ.
1: होइन ठिक छ उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो तर एउटा सच्चाइ के भनेदेखि जतिसुकै ठूलो सीट संख्या आएको प्रधानमन्त्री भए पनि थोरै सीटमा आएका प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफैले बोलाउनु पर्छ. किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन् राष्ट्रिय पार्टीहरू छन् उनीहरूलाई बोलाउने छलफल गर्ने सहयोगको अपेक्षा गर्ने सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त. प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने बैठक बोलाउन नमिल्ने फेस गर्न नमिल्ने अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ. त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ हाम्रो त 10 गते बाढी आयो, 10 गते युवा संघको नेतृत्वमा क्षितिज थेबेमा क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गर्यो। भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थियौं। अन्य राष्ट्रको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फण्डको टोली 100 जनाको टोली तैनातद्वारा विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नु भएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेर बस्नु भएको छ। भोलिन्टियर फोर्सको त्यति नै ठूलो संख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा संघले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कूलहरू घरहरू चाहिँको हिलो पन्छाउने काम गरिरहेको छ। अनि राष्ट्रको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 दिन बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कूल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर
0: अध्यक्षज्यू पनि त जानु भन्दा होइन अध्यक्षज्यूलाई
1: हामीले के भनेका छौँ भने हामी त यस्तो विपद को बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेका छौँ, अझै पनि हामी गर्न तयार छौँ। तर त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ। यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो चौकिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बीचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता हो।
0: विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: नेकपा एमालेका नेता विशाल भट्टरा, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित।
2: अनि मिल्सिन बन्द गरेर क्या लौ न, यो 5-5 जति गाउँ ल्याएको थिए तिन दिनु पर्यो क्या?
3: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि, हेर्दा हेर्दा यो महिना मात्र 4 मोटर फिरिसके, के गर्ने के गर्ने? भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि, त्यसैले मिल्सिन छोडे भाइ। मैले त
2: भाइ त्यो दोलखा चरीको बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न, अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि, पक्का मिस्त्री र भरपर्दो कामको लागि त आयुष मेसिनरी नै ठिक रहेछ है दाइ।
4: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, डायल कटर, मसला पिस्ने मिक्सर इत्यादिको भरपर्दो मर्मत त छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एक मात्र ठाउँ हो
5: आयुष मेसिनरी कन्सर्ट तरिको बिच बजार सोलखा।
4: तपाईँ ग्राहकको समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
5: त्यस्तै दोलखा चरीकोटका लागि अधिकृत विक्रेता। थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
6: 0949 4821 6057
4: र 98 43 22 70।

0: आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौं। वादी पहिरोले प्रताड़ित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारूकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौ बाढ़ी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताड़ित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हजुर, नमस्ते, धन्यवाद।
0: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौं, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्? बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
1: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत र उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
0: अहिले पनि,
1: किनभने त्यहाँ सड़क सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सड़कको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ। र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन। र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
0: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैनन्, अब वासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
1: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रा गर्ने बाटो पनि छैन। त्यहाँ पुरै कनेक्ट नै टुटेको, अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेगुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए पुर्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ। र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यता संघ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत नै ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 लोडले पुग्ला, त त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ। अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनु भएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
0: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
1: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो, राख्थे। त अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ। तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो, र जहाँ सड़क पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावनै छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई।
0: ए, भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले, होइन? राहतमा, विशेष गरी राहतमा समस्या देखिएको छ,
1: एकदमै राहतमा एकदमै समस्या छ अहिले। मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यति तपाईँहरूले चारो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग टुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो, बरु हामी आलु खान्छौँ, अलिअलि भएको पिठो खान्छौँ, तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टर्चर दिइरहेको अवस्था छ। र कतिपय नागरिकले अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु, बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु, हामी गाउँबाट निकालिदिनु। अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने त्यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ।
0: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन, जस्तो अब तपाईँ त गाउँपालिका प्रमुख हो, स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ, तपाईँको मागमा सरकार कतिको लचक छ, सुनिरहेछ कि छैन?
1: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ। योभन्दा अगाडि जुन घटना घटेको 2-4 दिनसम्म पुरै भरगोल अवस्थामै थियो, त्यहाँ चाहिँ स्थानीय सरकार र संघीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन। अहिले फेरि मिटिङ बसेर अब चाहिँ एकचोटि हामी जिल्लामै विपद व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर।
0: अब सरकारले कोर्डिनेसन त गरिरहेछ, तपाईँले भन्नुभएको छैन हेलीको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई, केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले?
1: होइन, त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ। त्यहाँ चाहिँ एक एक दुई फ्लाइट हेलीले पुग्दैन, 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ, यता जिल्ला प्रशासन कार्यालय, यता केन्द्रीय विपद प्राधिकरण कार्यालय, सबै समितिलाई हामीले पत्र लेखेर जगजगाइरहेको अवस्था छ। र यसलाई अहिले चाहिँ अलिकति 2 दिन भयो, अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा, तर त्यो पर्याप्त होइन। अब यसलाई चाहिँ हरेक गाउँलाई, पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई एक बोरा चामल, एक पाकेट नुन, एक लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सके भएपछि त बुद्धि हो भन्ने नै हो। र त्यहाँ चाहिँ लगभग 1200-1300 घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ। एउटा त्यो सानो हेलिकप्टरले 6-7 बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन। त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यहाँ 17 दिनबाट चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो। र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोलजुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड यहाँ 17 दिन ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेको छौँ। अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ढुवानी गरिदिन्छ भन्ने चाहिँ हामी आशामै राख्नेछौँ।
0: अब अलिकति उद्धारको कुरामा के छ, त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको हो कि उद्धार पनि हुँदैछ?
1: मेरो एरियामा एकदमै उद्धार चलिरहेको छ। त्यहाँ चाहिँ 2-3 सुरुङ हाइड्रो पावर सुरुङहरू भएको हुनाले त्यो भित्र अझै पनि नागरिकहरू चाहिँ जिउँदो हुन सक्छ भनेर त्यो अनुमान पनि गरिरहेको अवस्था छ। त्यहाँ चाहिँ सुरुङमा चाहिँ एकदमै जटिल, त्यो सुरुङमा उद्धार गर्नको लागि धेरै जटिल स्थिति सिर्जना भएर अनि धेरै साथीहरू लागिरहनु भएको छ, सुरक्षाकर्मी साथीहरू र हाम्रै गाउँपालिकाको पनि त्यो सुरुङलाई, सुरुङको पहुँच स्थानसम्म बाटो पुर्याउन हाम्रो 2-3 मेसिन चाहिँ परिचालन गरेर अब हाम्रो गाउँभित्रका सडकहरू जहाँ ध्वस्त भएर त्यहाँ नागरिकहरूले शास्ति भोगिरहँदा पनि हामीले पहिलो प्राथमिकता उद्धारलाई भनेर हाम्रो 2 मेसिन पनि त्यही सुरुङ उद्धारको लागि चाहिँ परिचालन गरिरहेको छ।
0: सरकारसँग यहाँको आग्रह के छ जाँदा जाँदै, के भन्नुहुन्छ?
1: सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो, र जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सडक सञ्जाल छैन भने पैदल यात्रा गर्ने बाटो छैन, यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ, नभए त त्यहाँको नागरिकहरूले धैर्यता टुट्नेछ, फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई।
0: हस्, बुझुङ्गी, यहाँको महत्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: हजुर, धन्यवाद, नमस्ते।
0: उहाँ हुन्थ्यो आमा छोदिङ म गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
1: किन एक्लै गनगन गर्नु भएको दिदी?
0: हेर न माइली, कम्मर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदैछ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: ए हो र माइली, म त अहिले गइहाल्छ त्यसो भए।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समय एकै गत साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायिका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
1: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारी घाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भए संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक

0: लिनुपर्ने भएमा साधारण सभा अवधि भित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ।
1: साधारण सभामा शेर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
0: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याए पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
1: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर, कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
0: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचाङ 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचाङ दोलखा,
1: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
0: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
1: असोज 4 गते आइतबार। इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा, ठेगाना भिनापा 1 सुस्पछमौती दोलखा, भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा,
0: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा।
1: असोज 10 गते शनिबार। इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ।
0: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल।

संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा। केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निहाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नाम्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी भुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी। क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494411030, नाम्दु सेवा केन्द्र नाम्दु 98513-22136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513-22137, जुगु सेवा केन्द्र जुगु 98513-22141, चरीकोट सेवा केन्द्र चरीकोट 98513-22134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513-22147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5, मैना पोखरी, दोलखा।
4: नमस्कार, म लोकदोरी गायिका राधिका हमाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

राति 10 बजे घन्टी बच्चा फोनको भेटे जस्तै हुन्छ।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 MHz।
1: जिरी नगरपालिकाको एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने बारे अत्यन्त जरूरी सूचना। यस जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका दिहाई बमोजिमका सेवाहरू समेटी नगरका प्रत्येक वडाहरूमा निम्न बमोजिमको मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेकोले शिविरमा उपस्थिति भई सेवा लिनु हुन सरकारवालाहरू सम्पूर्णमा योजना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध हुने सेवाहरू योजना सम्झौता, अपङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति र स्थान जिरी नगरपालिका वडा नम्बर 6, मिति 2083 भदौ 16 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन जिरी नगरपालिका 7 भदौ 17 गते, जिरी नगरपालिका 4 भदौ 18 गते, जिरी नगरपालिका 5 भदौ 23 गते, जिरी नगरपालिका 3 भदौ 24 गते, जिरी नगरपालिका 8 भदौ 25 गते, जिरी नगरपालिका 9 भदौ 26 गते, जिरी नगरपालिका 2 भदौ 30 गते र जिरी नगरपालिका 1 भदौ 31 गते, समय बिहान 11 बजे, स्थान सम्बन्धित वडा कार्यालय भवन। शिविर सम्बन्धी थप जानकारीको लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। केशव दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: जे तपाईहरू चरीकोटदेखि काठमाडौँसम्म आरामदायी सहज र भरपर्दो यात्रा बनाउन चाहनुहुन्छ, अब रोज्नुहोस् खाडादेवी यातायात प्रणालीलाई।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडीको सुविधा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज र सुरक्षित सुविधाजनक छ।
0: चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँ तलामा तथा 7-2 प्रहरी चौकी नजिकै।
1: सम्पर्क नम्बरहरू 97-61-13-21-44 र 97-61-13-21-45। साथै काठमाडौँबाट चाबेल, चुच्चेपाटीबाट बौद्ध, झोरपाटी नारायणचार काँडागाडी पेप्सिकोला हुँदै जडीबुटी खाडीचौर मुडे चरीकोट दोलखासम्म। काठमाडौँ टिकट काउन्टर जडीबुटी कोटेश्वर क्याम्पसको अगाडिपट्टि टिकट बुकिङ काउन्टर, साथसाथै घर घरमा पुर्याइने सुविधा छ। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनौँ विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
2: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो 3 तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त
3: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईहरू नेपालका चर्चित धार्मिक तथा प्राकृतिक गन्तव्यहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिसलाई सम्झनुहोस्।
2: हाम्रा आकर्षणहरू: मनाङ उपत्यको मनमोहक दृश्य, थानापाती महादेवको दर्शन, हलेसी महादेव दर्शन र धार्मिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्य।
3: तपाईँको प्रत्येक यात्रा सुरक्षित, सहज, आरामदायी र अविस्मरणीय बनाउनु नै हाम्रो लक्ष्य हो।
2: सुरक्षित यात्रा, सहज सेवा, आरामदायी अनुभव र भरपर्दो साथी।
3: हाम्रा सेवा तथा सुविधाहरू: आरामदायी यातायात सेवा, अनुभवी ड्राइभर तथा टुर गाइड, सफा तथा सुविधा सम्पन्न होटल बसोबास, स्वादिष्ट खानाको व्यवस्था, सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा। सम्पर्क व्यक्ति विष्णु थापा। सम्पर्क मोबाइल नम्बर 98545 45 112 र 98 43 52 28 11। भीमेश्वर ट्राभल टुर एन्ड भेहिकल सर्भिस, चरीकोट सातो बाटो, दोलखा।
4: दिदी बस्नु न। आहा, कति राम्रा तामा पितल चरेसका भाँडाहरू। ओहो, झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्या रे, नआउने त कुरै भएन नि। दिदी, विदेशबाट त पैसा मात्र आउने हो। यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
5: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टिल, चरेस, सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै दुई वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर वान कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ।
6: त्रिपाल, ट्रनेल त्रिपाल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा। सम्पर्क मोबाइल नम्बर 98 51 068 595 र 049 421 542। काठमाडौँका लागि श्रीराम थापा। सम्पर्क मोबाइल नम्बर 98 510 68 590 र 01 51 48 341। कागेश्वरी मनोहरा 9 महान्टार मार्ग, काठमाडौँ।
5: गीताश्री स्टोर, चरीकोट बैक्स बजार।
7: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
8: के हुनु र नानी, जसो तसो घर त बनाइयो, अब एकैचोटि हाउस वायरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अनि घर जस्तो देखिन्थ्यो कि। यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
7: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरीकोटमा छँदैछ नि।
9: हाम्रा सेवा तथा सुविधाहरू: यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी मिक्सर, टीभी जस्ता सामग्री मात्र होइन सीजीको डिलर नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ।
7: त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। निरज बस्नेत, प्रोप्राइटर। सम्पर्क मोबाइल नम्बर 98 44 39 58 64 र 98 47 86 74 00। नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरीकोट सातो बाटो, होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
10: पशु सेवा कार्यालय तरिकोट दोलखाको अनुरोध। दोलखा जिल्लाका सम्पूर्ण पञ्चीपालक कृषक व्यवसायी तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लान्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउन हार्दिक अनुरोध गरिन्छ।
3: बर्ड फ्लू रोगबाट बच्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने। फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रमक औषधि राखिएको फुटपाथ प्रयोग गर्नुहुने र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने। फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने। मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने। अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक।
11: हेलो,
12: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
11: नमस्कार हजुर,
12: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
11: तपाईँलाई पनि टेलिफोन, मोबाइल, व्हाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिस्ता लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
13: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्। नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
14: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नुभएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई

0: होइन, हाम्रो काका त आज एक्लै गुनगुनाउँदै पो हुनुहुन्छ त।
1: के भन्यौ, अलि साह्रो भन न, कान सुन्दिन, अनि तिमलाई ठम्म्याउन पनि सकिन मैले, आँखा धमिलो भइसक्यो। अब
0: ल अलि नजिक आए काका, अब त चिन्नु हो?
1: तल्ला घरे कान्छीकी नातिनी होइनौ?
0: हो काका हो। अनि सन्चै हुनुहुन्छ त काका?
1: के सन्चो भन्नु भा, उमेर बढ्दै बढ्दै गएको छ, शरीर कमजोर भएको छ, मुख पटक्कै मिठो छैन, हात खुट्टा सिस्नाले पोले झैँ गर्छ, झमझम गर्छ, निन्द्रा लाग्दैन, खाका कुराहरू केही पच्दैनन्, सन्चो के बिसन्चो के, यस्तै छ नानी।
0: ल काका पनि हजुरकै दैलोमै यही चरीकोटमै आयुर्वेद स्वास्थ्य केन्द्र छ त। वृद्ध अवस्थामा यस्ता समस्याहरू धेरै आउने हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रले विशेष किसिमको ज्येष्ठ नागरिक सेवा राखेको छ नि त काका। यस्ता समस्याहरूका लागि जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था पनि छ नि काका। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
1: बडो राम्रो कुरा पो आयो त नानी, गाउँभरिका सबैलाई लिएर आजै जान्छु म त।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवाहरू उपलब्ध छन्। यसका साथै ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहडी दोलखाको जनहितमा जारी सन्देश। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्यधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुचे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउन हार्दिक अनुरोध गरिन्छ।
1: मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावज नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो, भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावज नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामानहरू तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौ। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दियौं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायहरूलाई जानकारी गराउ। वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल्स एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचाउ, अरूलाई पनि बताऊ।
0: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंहटी दोलखाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म निर्माया उदास। डाक्टर साहेबलाई एउटा प्रश्न सोध्नु मन थियो। एन्टी माइक्रोबियल औषधिको राम्रोसँग प्रयोग गरेन भने त औषधिले कामै गर्न छोड्छ रे। यस्तो समस्या हुन नदिन हामीले के गर्नुपर्छ त डाक्टर साहेब?
1: निर्माया उदासको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर मदन कुमार उपाध्याय।
2: सधैँ बिरामी पर्दा स्वास्थ्य कर्मीहरूकै सल्लाह अनुसार उपचार गर्नुपर्छ, औषधिको पूरा मात्रा लिनुपर्छ, पछिको लागि बचाएर राख्नु हुँदैन, संक्रामक रोग विरुद्धको खोप लगाउनुपर्छ, नियमित साबुन पानीले हात धुने गर्नुपर्छ, पशु पक्षीहरूमा यथाभावी एन्टिबायोटिक्स तथा एन्टी माइक्रोबियल औषधिहरूको प्रयोग गर्नु हुँदैन।
1: सार्वजनिक हितका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। एन्टी माइक्रोबियल औषधिहरूको प्रभावकारिता कसरी कायम गर्न सकिन्छ?
3: एन्टी माइक्रोबियल औषधिहरूको सही प्रयोगले महत्वपूर्ण उपचारमा यिनको प्रभावकारितालाई बचाइराख्न सकिन्छ।
1: त्यसको लागि आफूले प्रयोग गरेको वा अरूले प्रयोग गरेको औषधि अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने र आफूले पनि प्रयोग नगर्ने।
3: औषधि सेवन गरेको केही दिनमा आफूलाई सन्चो भएको महसुस भए तापनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिको पूरा मात्रा सेवन गर्ने।
1: आफू, पशु पक्षी र वातावरणको ख्याल राखौं।
3: एन्टी माइक्रोबियल औषधिहरू सम्बन्धित स्वास्थ्य कर्मीको सिफारिश अनुसार सही तरिकाले प्रयोग गरौं।
1: विश्व एन्टी माइक्रोबियल जनचेतना सप्ताह 18 देखि 24 नोभेम्बर
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

गौतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 दफा 4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नका लागि 2083 श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्धारित अवधि भित्र परिचय पत्र नवीकरण नगरेमा सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोक्का हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू अनुसूचित 2 दफा 4(1) बमोजिमको निवेदन फारम 1 प्रति पासपोर्ट साइजको फोटो सही 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। समूहगत आवश्यक कागजातहरू ज्येष्ठ नागरिक नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पूर्ण वा अति अशक्त अपाङ्ग भएका व्यक्ति अपाङ्गता परिचय पत्र रातो वा निलो कार्ड नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 16 वर्ष मुनिका बाल बालिकाको हकमा जन्मदर्ताको प्रमाण पत्र तथा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि एकल महिला सम्बन्ध विच्छेद प्रमाण पत्र वा पतिको मृत्यु दर्ता प्रमाण पत्र वा विवाह नगरी 60 वर्ष उमेर पूरा भएको सम्बन्धित प्रमाण कागजात नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि विधवा पतिको मृत्यु दर्ताको प्रमाण पत्र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दलित बाल बालिका 5 वर्ष ननागेका एउटै आमाबाट जन्मिएका बढीमा 2 सन्तानको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ओडा कार्यालयका लागि विशेष अनुरोध परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाण पत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अभिलेख प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय वा गौतेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल गौतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पाण्डु डाँडा।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना।
1: यस कार्यालयको चालू आर्थिक वर्ष 2083-84 आवश्यक पर्ने तपसिल बमोजिमका सामान तथा सेवा आपूर्ति गर्ने प्रयोजनका लागि सामान तथा सेवा प्रदायकहरूको मौजुदा सूचीमा सूचीकृत हुन इच्छुक इजाजत प्राप्त फर्म कम्पनी तथा संस्थाहरूबाट सार्वजनिक खरिद ऐन 2063 दफा 6 क अनुसार मौजुदा सूची तयार गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लेखित कागजातहरूको प्रतिलिपि संलग्न राखी कार्यालयमा समयमा तोकिए बमोजिमको निवेदन साथ मौजुदा सूची दर्ता गराउनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: उपलब्ध गराउनु पर्ने वस्तु सेवा तथा परामर्श स्टेसनरी तथा मसलत सामग्रीहरू रजिस्टर फाइल फोटोकपी पेपर नेपाली कागज पेन इरेजर पेन्सिल स्ट्याम्प प्याड पंचिङ मेसिन लगायत अन्य स्टेसनरी सम्बन्धी सामग्रीहरू
1: छपाई सम्बन्धी कार्य लेटर प्याड छाप ब्यानर परिचय पत्र वार्षिक रिपोर्ट पुस्तक अभ्यास पुस्तिका दर्पण ब्रुसर मेनु रसिद प्याड विभिन्न फारमहरू लगायत छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू
0: सवारी साधन मरमत सम्भार र सोकको पार्ट्स आपूर्ति बाइक गाडी मोटर लगायतका पाठपुर्जा मर्मत सर्भिसिङ लगायतका सामग्रीहरू
1: सूचना प्रविधि सम्बन्धी कार्यहरू सूचना विज्ञापन तथा कार्यक्रम प्रकाशन तथा प्रसारण सम्बन्धी कार्यहरू इन्टरनेट सेवा आदि
0: फर्निचर फ्लोरिङ तथा फर्निसिङ टेबल कुर्सी सोफा बेड म्याट्रेस पर्दा कार्पेट तन्ना डस्न सिरक सिरानी लगायत डेकोरेसन सम्बन्धी सम्पूर्ण कार्यहरू
1: मेसिनरी तथा विद्युतीय उपकरण आपूर्ति तथा मर्मत सम्भार र अन्य विद्युतीय उपकरण कम्प्युटर प्रिन्टर ल्यापटप फोटोकपी मेसिन सोलर पावर ब्याट्री सीसीटीभी टेलिफोन हिटर फ्यान एसी विद्युत तथा नेटवर्किङ सम्बन्धी उपकरण तथा सेवा मोबाइल प्रिन्टर मेसिनको मसी कार्टेज तथा टोनर रिफिल र अन्य विद्युतीय उपकरणहरू
0: निर्माण रङ रोगन तथा मर्मत साभर सम्बन्धी कार्य भवन सिंचाइ कुलो ढल पथमार्ग तारबार लगायत सार्वजनिक संरचना निर्माण तथा बायो इन्जिनियरिङ सम्बन्धी कार्यहरू लगायत अन्य फलमसँग सम्बन्धित सामग्री तथा कार्यहरू
1: परामर्श सेवा परामर्श सम्बन्धी सेवाहरू अध्ययन अनुसन्धान सम्बन्धी कृषि वन सेवा गुडमेल खनजोत घाँस काट्ने विषादी छर्ने काट्ने चुट्ने औजार बिरुवा बिउ बिजन विषादी मल वनस्पति तथा अन्य उपकरणहरू
0: कला सेवा चित्रकला पेन्टिङ लेख सम्बन्धी कार्य लजिस्टिक सम्बन्धी कार्य होटल लजिङ फुटिङ टी सर्ट जुत्ता झोला लुगा कपडा लगायतका सामग्रीहरू
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू फर्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि मुवक भ्याट तथा स्थायी लेखा नम्बर प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि अन्तिम आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि व्यावसायिक इजाजत पत्रको प्रतिलिपि प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालो सूचीमा नपरेको बेहोरा खुलाइएको सो घोषणा सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको कागजातको प्रतिलिपि र कार्यालयलाई आवश्यक पर्दा सहजै सम्पर्क गर्न मिल्ने गरी फर्म संस्था कम्पनीको स्पष्ट ठेगाना फोन नम्बर वा मोबाइल नम्बर इमेल तथा वेबसाइट उल्लेख गरिएको हुनुपर्नेछ। माथि उल्लेखित प्रत्येक कार्य वा सेवाको लागि छुट्टा छुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रित नपुगी आएका निवेदनहरूलाई मान्यता दिइने छैन। प्राप्त निवेदनहरू मौजुदा सूचीमा दर्ता गर्ने वा नगर्ने अधिकार यस कार्यालयले रहनेछ।
0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखा।

विद्युत महसुल तथा बाँकी बकेउता बुझाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। यस नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ग्राहक महानुभावहरूमा 60 दिन भन्दा बढ़ी समय अवधि विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूको लाइन जुनसुकै समयमा पनि काटिने भएकाले हालसम्म आफूले उपभोग गरेको विद्युत महसुल रकम यथाशीघ्र भुक्तानी गर्नुहुन जानकारी गराइन्छ। साथै अनाधिकृत तवरले बिना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ। विद्युत चोरी भएको पाइएमा नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण विनियमावली अनुसार कार्यवाही हुने बेहोरा समेत जानकारी गराइन्छ। विद्युत उपभोक्ताहरूमा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको हार्दिक अनुरोध, नियमित रूपमा विद्युत महसुल अनलाइन पेमेन्टबाट समेत भुक्तानी गरी छूट सुविधाको उपयोग गरौं। अनावश्यक 25% जरिवाना तथा लाइन काट्दा जोड्दा लाग्ने जरिवानाबाट बचौं। विद्युत चोरी बन्द गरौं, सभ्य समाज निर्माण गरौं। विद्युत चोरी गर्नु सामाजिक कानूनी तथा दण्डनीय अपराध हो। विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार गरौं। विद्युत चोरी भेटिएमा विद्युत कार्य खबर गरौं। विद्युत चोरी हटाऊ, विद्युत बचतमा सजगता अपनाऊ, विद्युत सम्बन्धी काम गर्दा सुरक्षामा ध्यान दिऊ, दक्ष प्राविधिकहरूबाट मात्र वायरिङ तथा विद्युतीय कार्यहरू गराऊ, रूखका हाँगाबिगा तथा बोट बिरूवाले विद्युतीय संरचना छुन नदिऊ, छोएको पाइएमा तथा जोखिमयुक्त विद्युतीय संरचना देखिएमा तुरन्त कार्यालयमा खबर गरौं। सर्भिस टेबल तथा विद्युतीय संरचनामा कपड़ाहरू नसुकाऊ, भिजेको हातले विद्युतीय उपकरणहरू नछौं, इन्डक्सन चुलोको प्रयोग बढ़ाऊ, विद्युतीय जोखिम न्यूनीकरण गर्न सूचना प्रदानका साथै आवश्यक सहयोगको अपेक्षा गर्दछौ। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरीकोट। पुनश्च ग्राहकहरूको मिटर जडान, मिटर रिडिङ, महसुल भुक्तानी तथा विद्युत सम्बन्धी अन्य कुनै पनि समस्या भएमा तपसिलको नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्क नम्बरहरू चरीकोट युनिट केन्द्र 049-421-109 र 049-421-909, सिंगटी युनिट केन्द्र 049-410-080 र 410-084, जीवी प्रशाखा 049-400-080, बैनापोखरी युनिट केन्द्र 049-411-009, जफे युनिट केन्द्र 98-49-11-98-11, बाखोर युनिट केन्द्र 049-430-009, खरीडुङ्गा युनिट केन्द्र 98-44-32-88-44, सैलुङ फ्युज सेवा 98-44-18-60-99, दोलखा युनिट केन्द्र 049-412-070, नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र चरीकोट दोलखा।

जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखाको जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण डाटा सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिका भित्रका सम्पूर्ण जग्गा धनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गए हेर्न सक्नुहुनेछ। यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयका माग नदेखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढाइने बेहोरा समेत जानकारी गराइन्छ। थप जानकारीका लागि विजय बुढाथोकी अमिन, सम्पर्क मोबाइल नम्बर 98625795580, मानबहादुर जिरेल सूचना अधिकारी, सम्पर्क फोन नम्बर 98446475720, राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत, जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: जनताको साझा स्वर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: भीरमा तीन दिन भित्र यातायात सञ्चालनमा ल्याउने तयारी। सल्यानमा जीप दुर्घटना, तीनजनाको ज्यान गयो, तीन घाइते। मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ़दै हालसम्म 13.5 अर्ब मौजदात। रसुवा बाढ़ीले विभिन्न बैंकहरूमा 17 वटा शाखा प्रभावित। सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्लीमा। इराक र साउदीका विदेश मन्त्री बीच फोनवार्ता। हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताहरूबीच छलफल। र आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालद्वारा एसीसी प्रिमियर कपको फाइनलमा यूएई सामु 314 रनको लक्ष्य प्रस्तुत।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता सम्बन्धी खबरबाट, नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 वटा सब व्यवस्थापन भएका छन्। 46 नेपाली र एक भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका सबको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ। टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। अपरेशनका क्रममा बाढ़ीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। बाढ़ीका कारण बोटेकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा हराइरहेकाको उद्धार तथा खोजीलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिटलाई निर्देशन दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना अहिले सुरुङ लगायत जोखिमयुक्त स्थानमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका, अत्यावश्यक पूर्वाधार निर्माण, पीड़ितका आफन्तलाई बाढ़ी क्षेत्रमा लाने ल्याउने आदि काममा केन्द्रित भएको प्रहरीले समुदाय केन्द्रित कामलाई जोड़ दिएको छ। रसुवाको बोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेन डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ। आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। यस्तै कोषका 2 वटा बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढ़ीका कारण अभिभावक गुमाएका बालबालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुद्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: प्रीति मझुमे तुमे पानी मई भूख लागे न प्रीति खाऊ।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुम्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 16601111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबर। परराष्ट्र मन्त्री श्री शिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आयोजित काष्ठ मण्डप सम्वाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कमा भएको बलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु प्र 02-001-005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार जारी छ। मध्यस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार 7,24,00,000,000 रूपियाँ बराबरको क्षति भएको छ। जसमध्ये सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखाबाट 65,00,000,000 बराबरको क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा 1,56,00,000,000 रूपियाँको क्षति भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू ₹2,00,00,000 सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

स्पेशल एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइट्स गुड.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डेशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीनका राष्ट्रपति शी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन्। ब्रिक्स शिखर सम्मेलन 2026 भाग लिन उनी आज दिउँसो नयाँ दिल्ली आइपुगेका हुन्। राष्ट्रपति शीको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ। यससँगै शी सन् 2019 भारत आएका थिए।

बलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका आशिफले सर्वाधिक 102 रनको योगदान गरे। यसै गरी उनले 106 बलमा 8 चौका र 4 छक्का पार गरेका हुन्। गुलशनले 38 बलमा 4 छक्का र 3 चौका सहित 52, अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसीर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रन जोड़ेका थिए। पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले 97 रनको साझेदारी गर्दै नेपाललाई शानदार शुरूआत गराएका थिए। यसै गरी अहिले पछिल्लो अपडेट अनुसार अहिलेसम्म 48.2 ओभरको खेल सकिँदा युएईले 260 रन बनाएको छ र 9 विकेटको क्षति भएको छ। अब युएईका लागि उसले जितका लागि 47 रनको आवश्यकता परेको छ। मात्र 9 बल मात्रै बाँकी छ र यो पछिल्लो अवस्था हेर्दाखेरि नेपालको अब जित हुने सम्भावना पनि देखिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले पनि जारी। शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। बाढ़ी प्रभावित क्षेत्रमा 16 मनोपरामर्शदाता परिचालन। नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। सड़क भाँचिएपछि अवरूद्ध कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। सल्यानमा जीप दुर्घटना, 3 जनाको मृत्यु, 3 घाइते। मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ़दै हालसम्म 13.5 अर्ब मौजदात। रसुवा बाढ़ीले विभिन्न बैंकहरूका 17 शाखा प्रभावित। सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति शी जिनपिङ भारतको नयाँ दिल्लीमा। इराक र साउदीका विदेश मन्त्री बीच फोन वार्ता। हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताहरूबीच छलफल। र आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालद्वारा एसीसी प्रिमियर कपको फाइनलमा युएई सामु 314 रनको लक्ष्य प्रस्तुत। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।

0: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समय 21 गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्य जीवहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध
0: असोज 6 गते 21 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते 21 साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्य जीवहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 औं वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू सञ्चालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 को प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भई संस्थाले प्रमाणित गरेको शेयर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेयर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेयर सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्यसूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijuli कालिन्चोक साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी सांस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागु दोलखा,
0: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
0: असोज 4 गते आइतबार। इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा। ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा, भिनापा 2 21 भीममावि, भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि, भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर, भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि, भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार, भीमेश्वर 5 नयाँ पुल दोलखा,
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि, भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि, भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि, भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, भीमेश्वर 8 9 29 देवी मावि, भीमेश्वर नगरपालिका 8 बोच दोलखा।
0: असोज 10 गते शनिबार। इकाई नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ।
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: जनमुखी बचत ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 36 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, ओडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी ओडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको ओडा नम्बर 8 को ओडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय, बैतेश्वर ओडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असाठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 049-411-030, नाम्दु सेवा केन्द्र नाम्दु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुगु सेवा केन्द्र जुगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: जनताको साझा स्वर रेडियो भिनेश्वर 90.8 MHz।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय, एकै गत साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
1: असोज 6 गते 1-1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायिका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083-84 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
1: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लाफिलाङ सेवा केन्द्र गुदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक टोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू सञ्चालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरिकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: स्वस्थ कार्यसूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव।
0: प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok/6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ।

0: ठेगाना कालिंचोक 8 मेलडाँडा दोलखा सुनखानी 2 कटुवा चौर कालिंचोक 9 कटुवा चौर दोलखा बाबारे 3 मिलीजुली आधारभूत विद्यालय कालिंचोक 2 बाबारे 4 भगवती माबी कालिंचोक 3 ग्याङ दोलखा बाबारे 5 हिलेपानी संस्कृत माबी कालिंचोक 4 हिलेपानी दोलखा
1: निकोभूमि 6 निकोभूमि माबी कालिंचोक 2 निकोभूमि दोलखा सिंगटी 7 हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा थामिचागु 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागु दोलखा
0: मागापौवा 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा काटाकुटी 12 वीरेन्द्र माबी सैलुङ 5 काटाकुटी दोलखा फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा फस्कु 14 साउते माबी कालापानी सैलुङ 7 कालापानी दोलखा
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसनडाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावी भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिंचोक मावी भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावी टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 महेन्द्रदय माबी भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन माबी भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा माबी भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावी भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 र 9 29 देवी माबी भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिंचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: मा संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निहाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494-411-030, नामदु सेवा केन्द्र नामदु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुगु सेवा केन्द्र जुगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।

0: स्वास्थ्य कार्यालय दोलखाको सूचना।
1: बाल बालिकाहरूलाई विभिन्न संक्रामक रोगबाट बचाउन जन्मेदेखि 15 महिनासम्मको उमेरमा 13 रोगहरू विरूद्धका खोपहरू नेपाल सरकारबाट निशुल्क उपलब्ध हुन्छ। बाल बालिकाहरूलाई उमेर अनुसार लगाउनु पर्ने सबै खोपहरू पूरा गराएमा मात्र बच्चाहरूलाई स्वास्थ्य राख्न तथा संक्रामक रोगबाट बचाउन सकिन्छ। तसर्थ 15 महिना उमेरभित्रमा लगाउनु पर्ने सबै खोपहरू समयमै पूरा गराउ। 15 महिनामा लगाउनु पर्ने दाजुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतका खोपहरू छुट भएको भएमा नजिकको खोप केन्द्रमा लगी आफ्नो बाल बालिकाहरूलाई खोप पूरा गराउनु हुन अपील गर्दछौ। सम्झनुस्, सबै खोप तोकिएको उमेरमा पूरा मात्रामा लिएमा मात्र बाल बालिकाहरूलाई रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाए तापनि सधैँ सरसफाईका सबै व्यवहारहरूको पालना गरौं। जिल्ला खोप समन्वय समिति दोलखा, जनस्वास्थ्य कार्यालय दोलखा।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दुलखाको सूचना। जिरी अस्पतालमा सञ्चालित पोषण पुनस्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकाहरूलाई भर्ना गरी निशुल्क उपचार सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकाहरूलाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याइ उपचार गराउन अभिभावक समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ। बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौ, उज्जवल भविष्य निर्माण गरौ। बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो। पोषण पुनस्थापना केन्द्रमा सेवा लिनको लागि बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधि भर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ। कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ। थप जानकारीका लागि पोषण पुनस्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोला। स्वास्थ्य शाखा प्रमुख केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी दुलखा।
5: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो। अहिलेसम्म केही पनि तयारी गरे छैन, के गर्ने होला?
6: होइन रे दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
5: होइन, किन र के छ र त्यहाँ?
6: र सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
5: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
7: हाम्रा सेवाहरू
5: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
7: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
5: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
7: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
5: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
7: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
5: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
7: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
5: प्रोप्राइटर सम्पर्क नम्बर
7: कुमार श्रेष्ठ 9841022883 र 9852842883, दिलु श्रेष्ठ 9868547769 र 9817674502।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। बैतेश्वर क्याटरिङ सर्भिस।
4: सातो बाटो चोकबाट काठमाडौँ जाने बाटोमा दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि पेट्रोल पम्प सँगै
6: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। बैतेश्वर क्याटरिङ सर्भिस।
8: आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू।

0: हेलो बुढी, म त चरीको चाहे नि, म किन आएको?
1: सामान लिन गएको नि।
0: के सामान बुढी?
1: तिम्रो यो बिर्सिने बानीले नि हैरान पारिसक्यो मलाई त। यहाँ सुन बुढा, तिम्रो खल्तीमा सामानको लिस्ट हालिदिएको छु, हेर त बुढा।
0: कोटको खल्तीमा हो कि प्यान्टको खल्तीमा हो?
1: कोटको दायाँ पट्टिको खल्तीमा हालिदिएको छु, एकचोटि राम्ररी हेर त बुढा।
0: के चाहिँ लेखे कि रहेछ त? कार्पेट, सोफा, दराज, टेबल, कुर्सी, डोर म्याट, राउन्ड टेबल, यी सबै सामान पीवीसी फर्निसिङ सेन्टरबाटै ल्याउनु है, बस पार्क जाने बाटोमा छ होइन?
2: आधुनिक सोरुम पनि त छ हौ।
3: साई कुरो बरो, साई कुरो।
4: हाम्रा सेवा तथा सुविधाहरू सोफा, कार्पेट, दराज, टेबल, कुर्सी, डोरम्याट, रिभोलिङ चेयर लगायत विभिन्न अफिस तथा घर डेकोरेशनका सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै घरमै गएर कोठाको आकार अनुसार सोफाको डिजाइन पनि गरिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क नम्बर 9851465727, 9841483340
6: र 9841312213। बेबीसी फर्निसिङ अर्डर एन्ड सप्लाई सेन्टर, सडक विभागबाट 50 मिटर तल, बस ट्र्याक जाने बाटैमा।
7: बेबीसी फर्निसिङ सेन्टर।
8: मर्नै लागे, जताउन जानु पर्ने, कहाँ जाने होला?
9: के भयो
8: बाबु? अस्पतालसम्म जानु पर्ने, खाली छ कि?
9: हुन्छ हुन्छ, बस्नुहोस् न, चरीकोटको युगम मेडिकलसम्म पुर्याइदिन्छु।
10: हजुर, फार्मासिस्टद्वारा सञ्चालित युगम मेडिकलमा औषधि सम्बन्धी सम्पूर्ण परामर्श दिइनुको साथै सुगर रोग सम्बन्धी सम्पूर्ण इन्सुलिनहरू पाइने तथा ब्लड प्रेसर रोगको सम्पूर्ण औषधिहरू पनि पाइन्छ। दम, युरिक एसिड, कोलेस्ट्रोल, छाला तथा यौन सम्बन्धी सम्पूर्ण औषधिहरू पाइनुको साथै टिटी, हेपाटाइटिस बी आदिको सम्पूर्ण भ्याक्सिनहरू पनि पाइन्छ। दैनिक बिरामी जाँच गरिने, बच्चा तथा अन्य बिरामीलाई बाथ दिइने, टाँका लगाइने, ड्रेसिङ गरिने, सुई लगाइने र अन्य जानकारी पनि दिनुका साथै फ्यामिली प्लानिङ सम्बन्धी सम्पूर्ण परामर्श तथा सङ्गिनी सुई पनि लगाइन्छ।
11: निकट भविष्यमा नै विशेषज्ञ डाक्टर सहित एक्सरे, भिडियो एक्सरे, ईसीजी तथा गुणस्तरीय ल्याब सेवा उपलब्ध गराइने सहर्ष जानकारी गराइन्छ।
10: प्रोप्राइटर भरत बस्नेत, फार्मासिस्ट युगम मेडिसिन, भीमेश्वर नगरपालिका, चरीकोट, साधु बाटो, चरीगेन जाने बाटोमा। फोन नम्बर 0549421023, मोबाइल नम्बर 9851074036।

0: जनताको साझा स्वर रेडियो भिनेश्वर 90.8 MHz।
1: डिभिजन वन कार्यालय दोलखाको अनुरोध। वन वन्यजन्तु राष्ट्रका सम्पत्ति हुन्, यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो। हाब्रे, सालक लगायतका संकटापन्न वन्यजन्तु, वन वनस्पति र वासस्थानको संरक्षण र व्यवस्थापन गर्नु हाम्रो साझा जिम्मेवार हो। यसको संरक्षणमा ध्यान दिऊ, जैविक विविधताको संरक्षण गरौ। वन क्षेत्रको रूख बिरूवा विनाश गर्नु तथा वन्यजन्तु र पंक्षीहरूको शिकार गर्नु अनि तिनका अंगहरूको ओसार पसार गर्नु दण्डनीय अपराध हो। वन क्षेत्रमा हानि नोक्सानी एवं वन्यजन्तु सम्बन्धी अपराध भइरहेको देखेमा वा जानकारी भएमा त्यस्तो सूचना तुरन्त नजिकको सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालय एवं प्रहरी कार्यालयमा दिनुहुन अनुरोध गरिन्छ। वन क्षेत्रबाट वन पैदावार बिना अनुमति संकलन तथा निकासी गर्नु कानून विपरीत हो। यस्ता गतिविधि देखिए तुरन्त नजिकको सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय वा प्रहरीलाई खबर गरौं। सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना उल्लेख भए बमोजिम उचित किसिमले वन व्यवस्थापनका कार्यहरू गरौं। कार्ययोजना समाप्त भएमा समयमै नवीकरण गरौं। वन्यजन्तु वन क्षेत्रबाट बाहिर निस्की कसैको क्षति पुर्याउन लागेमा तुरन्त डिभिजन वन कार्यालय दोलखाको फोन नम्बर 98 540 20 159 वा प्रहरी कार्यालयको फोन नम्बर 100 खबर गरौं। डिभिजन वन कार्यालय दोलखा।
2: ओहो, होइन काका, कता हिँड्नु हो?
3: अब के गर्नु, खेतीपाती त गर्नै परिहाल्यो। अब गोरु खोज्न पो कहाँ जाने होला?
2: गोरु पालेर के गर्छु काका? हलो झन्, जुवा झन्, घाँस दाना पानी यी सबै झन्झट लिनु भन्दा सिधै होन्डा कम्पनीको हाते ट्याक्टर भयो भने धेरै सजिलो हुने रहेछ काका। यी हेर्नुहोस् त, यसैमा छ काइदा, भएन त फाइदा।
3: ल त्यसो हो भने त म पनि ट्र्याक्टर खोज्न हिँडे हो। 10 जनाले दिनभरि गरेको काम त 1 घन्टामै गर्दो रहेछ।
4: 40 केजी तौल भएको 2 वर्ष वारेन्टी रहेको होन्डा कम्पनीको कृषि हाते ट्र्याक्टर।
5: भारत तथा चीनबाट निर्मित विभिन्न कम्पनीका कृषि हाते ट्र्याक्टरहरू,
4: कुटानी पिसानी गर्ने कम्बाइन तथा सिङ्गल मिलहरू,
5: धान गहुँ कोदो मकै झार्ने र छोडाउने थ्रेसर मेसिन,
4: विभिन्न साइजका प्लास्टिक टनेल र हाइटेक नर्सरी निर्माण सामग्रीहरू,
5: थोपा सिजे प्लास्टिक पाइप र स्प्रेहरू,
4: व्यावसायिक गाई भैँसी पालनको लागि ओछ्याउने ब्याग, दुध दुहुने मेसिन र खुवाउने प्याकिङ,
5: खसी बाख्राको खोर निर्माण गर्ने बलियो प्लास्टिकका सेटहरू तथा दाना पानीका भाँडाहरू,
4: व्यावसायिक च्याउ उत्पादनको लागि बिउ कालो प्लास्टिक तथा औषधिहरू,
5: असिना अवरोधक ग्रिन नेट जालीहरू,
4: धान गहुँ कोदो मकै काट्ने ब्रस कटर तथा सेल्फ हसिया,
5: सिंचाई तथा खाने पानी तान्ने पम्प र जेनेरेटर,
4: कृषि सम्बन्धी विभिन्न प्रकारका औजार उपकरणहरू काठमाडौँको मूल्यबारै होलसेल रेटमा बिक्री गरिन्छ।
5: याद गर्नुहोस्, सबै प्रकारका मेसिन औजारहरू बिक्रिएमा मर्मत सम्भार गर्ने हाम्रो आफ्नै वर्कसप बस पार्क सरीकोटमा रहेको छ।
4: सम्पूर्ण सामानहरूको विक्रेता तामाकोशी हेभी इक्विपमेन्ट्स एन्ड जनरल सप्लायर्स प्राली चरीको, सातो बाटोबाट 50 मिटर तल सडक विभाग गेट छेउको घरमा रहेको छ। सम्पर्क व्यक्तिहरू प्रोपाइटर राजी प्रसाद चौला गाई, सम्पर्क नम्बर 98 51 17 41 69, जनार्दन चौला गाई सम्पर्क नम्बर 98 60 10 34 16, प्राविधिक मिस्त्री इन्द्रजी सम्पर्क नम्बर 98 44 065 506।
6: अनि मिल्सिन बन्द गरेर के हो लाउन, यो 5-5 जति गाउँ ल्याएको थिए पिल्दिनु पर्यो क्या?
7: हेर न काइला भाइ, मिलको मोटर बिग्रेर जात्रा भइसक्यो नि। हेर्दा हेर्दा यो महिना मात्र 4 मोटर फेरिसके, के गर्ने के गर्ने? भने जस्तो मोटर बनाउने मिस्त्री पनि नपाइने, नयाँ मोटर किन्दा त खुचुकै पर्ने नि। त्यसैले मिल्सी छोडे भाइ मैले त।
6: भाइ, त्यो दोलखा चरीकोट बिच बजारको आइस मेसिनरी कन्सर्नमा सम्पर्क गर्नुहोस् न। अब अस्ति मात्र मेरै फर्निचरको मोटर पनि त्यही बनाएको त हो नि। पक्का मिस्त्री र भरपर्दो कामको लागि त आयुष मेसिनरी नै ठिक रहेछ है भाइ।
8: अब मिहरको मोटर, फर्निचरको मोटर, प्लेनर, राउटर, ड्रिल, ग्राइन्डर, पानी तान्ने पम्प, वेल्डिङ मेसिन, पाइप कटर, राइस कुकर, रुम हिटर, चाइल्ड कटर, मसला पिस्ने मिक्सर इत्यादिको परपर्दो मर्मत छँदैछ। सुलभ मूल्यमा वारेन्टीका साथ बिक्री हुने एक पात्र ठाउँ हो
7: आयुष मेसिनरी कन्सर्न तरिकोट 20,000 सोलखा।
8: तपाईँ ग्राहकहरूकै समस्यालाई मध्यनजर राखेर होम सर्भिसको समेत विशेष छुटको व्यवस्था।
4: त्यस्तै दोलखा तरिकोटका लागि अधिकृत विक्रेता।
9: थप जानकारीका लागि सम्पर्क राजकुमार श्रेष्ठ
10: 049-421-6057
8: र 98-43-22-70।
11: होइन हो पाला, खाट सोफा दरज लिएर आए कि आएन?
12: बायाँको मान्छे पनि त्यही, दायाँको मान्छे पनि त्यही। नानी म पनि पो गएको हौ, क्या त भेराइटी भेराइटीको खाट दराज सोफा चोक्ची बाप्चु छेक्सम छेकम मैले पनि पो लिएर आए त हौ।
13: माएको सम्पाला, म पनि भेराइटीको सोफा ल्याउने हो होइन, अनि सोफा बजेर क्यान्डी क्रस खेलिदिने हो नि त। अब क्यान्डी क्रस
14: अर्पण फर्निचर एन्ड फर्निसिङ हबका सेवा तथा सुविधाहरू।
15: चोक्ची बाक्सु छेसम छेगम ठीक।
16: विभिन्न किसिमका दराज, डिजाइनर बेड, सोकेस, टिभी स्ट्यान्ड, कम्प्युटर टेबल, डाइनिङ टेबल, ड्रेसिङ टेबल, अन्य टेबल, सोफा, कार्पेट, ब्ल्याङ्केट, तन्दा, टिम्बा, पर्दा, काठको घडी र बार तथा रेस्टुरेन्ट होटलको इन्टेरियर डिजाइन गर्नुका साथै अर्डर दिएमा झ्याल झोका दराजमा बुट्टा पनि खोपिन्छ।
15: अर्पण फर्निचर एन्ड फर्निसिङ हब, बुद्धनगर चरीकोट दोलखा, प्रोपाइटर चन्द्रदोम। सम्पर्क नम्बर 98-44-23-9976, 98-69-63-33-47।
17: अर्पण फर्निचर एन्ड फर्निसिङ हब।
18: मेरो घर परिवारमा खुसी छाएको छ, त्यो सँगै विश्वास पनि, किनकि चरीकोट कलर सेन्टरमा मैले र मेरो परिवारले चाहेको अनि रोजेको जस्तै रङहरू पाएका छौँ। त्यसैले हाम्रो घर सुन्दर अनि रङ्गीन छ जहाँ चरीकोट कलर सेन्टर छ।
19: के तपाईँ सुन्दर अनि रङ्गीन घरको खुसी अनि विश्वासको साथमा ढुक्क हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् चरीकोट कलर सेन्टरमा।
20: एसियन पेन्ट्स, पशुपति पेन्ट्स, जस्मिन पेन्ट्स, नेरुल्याक पेन्ट्स, आधुनिक मेसिन द्वारा तपाईँले भनेकै समयमा अर्डर बमोजिमका रंगहरू 10 मिनट भित्रै तयार गरिन्छ। एक्सकोट ब्रान्ड, इमोलसन ब्रान्ड, डिस्टेम्पर ब्रान्ड, इनामेल ब्रान्डका रंगहरू पनि यहाँ उपलब्ध छ।
21: हजुर, तपाईँ पनि आफ्नो घर चिटिक्का बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने चरीकोट कलर सेन्टरलाई सम्झनुहोस्, सुलभ मूल्यमा रंगहरू लिनुहोस्।
19: प्रोप्राइटर रामकृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 98-44-30-24-65 र 049-421-97। चरीकोट कलर सेन्टर एन्ड सप्लायर्स, चरीकोट बीच बजार कृषि विकास ब्याङ्कको ठिक अगाडि पट्टि रहेको छ। हावा पानीबाट नबिग्रिने विभिन्न ब्रान्ड अनि क्वालिटीका रङहरू पाइन्छ।
22: न्यू सेस आर ओइल एन्ड मार्केटिङ सप्लायर्स बक्सर,
19: यहाँ रड, सिमेन्ट, पाइप र घरलाई चाहिने सम्पूर्ण हार्डवेयर सामानहरू पनि पाइन्छ।
22: न्यू सेस आर ओइल एन्ड मार्केटिङ सप्लायर्सको काउन्टर बक्सरमा पनि रहेको जानकारी गराइन्छ। बक्सरको लागि सम्पर्क नम्बर 97-98-60-73-62-64, बलराम श्रेष्ठ 98-41-21-21-88,
23: रामकृष्ण श्रेष्ठ सम्पर्क नम्बर 98-44-30-24-65, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
24: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
25: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
26: हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपिडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
27: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
25: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्ने सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा,
27: हार जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
24: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
27: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
24: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
25: दिदी बस्नु न, आहा कति राम्रा तामा पितल चरेसका भाँडाहरू। ओहो, झन् टेबल कुर्सी र फ्रिजको त कुरै नगरौ। अनि तिम्रो त बुढो पनि विदेशमा छन् क्या रे, नआउने त कुरै भएन नि। दिदी, विदेशबाट त पैसा मात्र आउने हो। यी सबै सामान त गीताश्री स्टोरबाटै किनेको।
0: हजुर, यहाँ सुपथ मूल्यमा तामा, पित्तल, स्टिल, चरेस, सिल्भर लगायत फराइसी सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 2 वर्ष वारेन्टीका साथ ग्यास चुलो, नेपालको नम्बर 1 कम्पनी डल्फिनको प्लास्टिक टेबल कुर्सी विशेष छुटमा पाइन्छ।
1: त्रिपाल, ट्रनेल त्रिपाल, प्लास्टिक झोला, डोरी, पानी लगाउने पाइप पनि पाइन्छ। साथै ग्यास बेच्न चाहनुहुने विक्रेताले पनि सम्पर्क राख्न सक्नुहुनेछ। चरीकोटको लागि भीमराज थापा, सम्पर्क मोबाइल नम्बर 9851068595 र 0949-421542। काठमाडौँका लागि श्रीराम थापा, सम्पर्क मोबाइल नम्बर 9855068590 र 0151483341। कागेश्वरी मनोहरा 9 महानटार मार्ग काठमाडौँ।
0: गीताश्री स्टोर चरीकोट बैक बजार।
2: कोही गर्छन् मोबाइलका कुरा, कोही गर्छन् गर्लफ्रेन्डका कुरा, कोही गर्छन् बॉयफ्रेन्डका कुरा, कोही गर्छन् पेन्सनका कुरा, पैसाका कुरा। आफ्नो भने मोबाइल बिग्रेर कुरै गर्न पाएको छैन, के गर्ने होला?
3: हेर्नुहोस्, बिग्रेको मोबाइल छ भने नयाँ दिनुहोस्। JK मोबाइल मर्मत सेन्टरमा गएपछि भइहाल्छ नि पुरा। ल हेर्नुहोस् त, मैले त बनाएर लिएर आइसके। हेलो,
2: त्यसो भएदेखि मेरो परि हुन्छ अब कुरा।
0: हाम्रा सेवाहरू रेडियो, घडी, मोबाइलका कभर, डिस्प्ले ग्लास, इयरफोन, चार्जर लगायत सम्पूर्ण मोबाइलका पार्ट्सहरू पाउनुको साथै फेरिने काम पनि गरिन्छ।
1: ओप्पो, रेडमी, भिभो, सामसुङ, टेक्नो, आइटेल, इन्फिनिक्स, नार्जो लगायत जुनसुकै ब्रान्डका नयाँ तथा पुराना सेटहरू किनबेच गरिन्छ। जुनसुकै ब्रान्डका मोबाइल फोनहरूको डिस्प्ले टच स्क्रिन 1 घण्टामै फेरिन्छ। मोबाइलका पासवर्ड प्याटर्न अनलक गरिनका साथै मोबाइल सम्बन्धी सम्पूर्ण काम अनलाइन सफ्टवेयरबाट गरिन्छ।
0: जुनसुकै मोबाइल सम्बन्धी कामहरू ग्यारेन्टीका साथ गरिन्छ। दक्ष टेक्निसियन उपकरणको साथमा सम्पूर्ण मोबाइल सम्बन्धी कामहरू गरिन्छ।
5: प्रोपाइटर जीवन खाती, सम्पर्क मोबाइल नम्बर 9741847715 र 9761661533।
0: JK मोबाइल मर्मत सेन्टर, कालिम्पोङ गाउँपालिका 3 सिंगटी बजार, दोलखा।
6: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
7: के हुनु र नानी,
4: जसो तसो घर त बनाइयो।
7: अब एक फाइटर जीवन खाती सम्पर्क मोबाइल नम्बर 97141427 15 र 97161561 33।
8: जे के मोबाइल मर्मत सेन्टर कालिम्पोङ गाउँपालिका 3 सिंहटी बजार दोलखा।
9: होइन ए काका, तपाईँ त घर बनाएपछि पो झनै टोलाएर निराश भएर बस्नु भएको छ त, के भयो काका?
4: के हुनु र नानी, जसो तसो घर त बनाइयो, अब एकैचोटि हाउस वायरिङका सामान, वासिङ मेसिन, फ्रिज जस्ता सामानहरू पनि राख्न पाए अलि घर जस्तो देखिन्थ्यो कि। यी सबै सामान कहाँ पाइएला भनेर सोचिरहेको छु नि नानी।
9: हाम्रै नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल चरिकोटमा छँदैछ नि।
10: हाम्रा सेवा तथा सुविधाहरू, यहाँ होलसेल मूल्यमा गुणस्तरीय सामान, वायरिङका सम्पूर्ण विद्युतीय सामान पाउनुका साथै नेपालको ठूलो कम्पनी सीजी ब्रान्डको फ्रिज, लुगा धुने मेसिन, वासिङ मेसिन, चिम्नी मिक्सर, टिभी

0: एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। साथै दोलखाकै उत्कृष्ट इलेक्ट्रिसियनको व्यवस्था भएको यहाँ इलेक्ट्रिकल ड्रोइङको पनि इलेक्ट्रिक इन्जिनियरबाट विद्युतीय नक्सा पनि बनाइन्छ। त्यसै गरी जाडो महिनामा तातो पानीको लागि सोलर वाटर र हिटरको पनि होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। निरज बस्नेत प्रोप्राइटर, सम्पर्क मोबाइल नम्बर 9844 39 5864 र 9847 86 74 00। नेपाल इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक पसल सरीकोट सातो बाटो होटल एम्ब्रोसिया भएको पहिलो तलामा।
1: रेडियो

0: ओदाय यस्तो बिग्रेको फिल्टर बेच्ने ल तपाईँको फिल्टर तपाईँ नै राख्नुहोस्।
1: होइन के भएर भाइ,
0: फिल्टर किनेको एक महिना पनि भएको छैन, पानी राम्रोसँग झर्दै झर्दैन।
1: त्यस्तो त नहुनु पर्ने, खै फिल्टर हेरौँ त।
0: यी हेर्नुहोस्।
1: ओहो भाइ, फिल्टरको भित्रको क्यान्डल नै यति फोहोर छ, अनि कहाँबाट पानी छान्छ त?
0: त्यो त अब धाराको पानी हाल्ने हो, त्यसैको फोहोर होला नि।
1: त्यही त, कुनै पनि पानी छान्दा क्यान्डल बाहिर फोहोर जम्मा हुन्छ, अनि धेरै फोहोर जम्मा भएपछि पानी पनि कम झर्छ, त्यसैले क्यान्डललाई हरेक हप्ता सफा गर्नुपर्छ।
0: के थाहा छ, अनि यसलाई सफा कसरी गर्ने हो? लौ न सिकाइदिनु पर्यो दाइ।
1: हेर्नुहोस् भाइ, सबैभन्दा पहिला यो क्यान्डलको तल कसेको नटलाई बिस्तारै खोल्ने, अनि क्यान्डललाई निकाल्ने। यसलाई नरम ब्रस वा सफा कपडाले बिस्तारै नघोटिने तरिकाले सफा गर्ने। सफा गर्दा साबुनको प्रयोग चाहिँ गर्नु हुँदैन। फेरि सफा गरिसकेपछि क्यान्डललाई फिल्टरमा जोडेर यो तलको नटलाई राम्रोसँग कस्ने। सजिलो छैन त भाइ?
0: हो त, किन्ने बेलैमा यति कुरा सोधेको भए आज यो समस्या नै नआउने।
1: अनि अर्को एउटा कुरा पनि बुझिराख्नुहोस् है, यस्तो फिल्टरको क्यान्डल छ महिनामा नयाँ फेर्नुपर्छ है।
0: अब त थाहा भइहाल्यो नि दाई, धन्यवाद छ तपाईँलाई। हप्ता हप्तामा सफा गर्ने, छ महिनामा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, USAID र सुआहारा।
3: पिपिआर रोग सम्बन्धी पशु सेवा कार्यालय दोलखाको अनुरोध। पशु सेवा कार्यालय दोलखाको आयोजनामा मिति 2082 चैत्र 22 गतेदेखि भेडा बाख्राहरूमा लाग्ने प्राणघातक संक्रमण पिपिआर रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफूले पालेका भेडा बाख्रामा सो रोग विरुद्धको खोप लगाउनु हुन अनुरोध गरिन्छ। साथै यो रोग विषाणुद्वारा लाग्ने र खास उपचार नभएकाले खोप नै अन्तिम विकल्प हो। समयमा नै आफ्ना भेडा बाख्राहरूलाई नजिकैको खोप केन्द्रमा लगी पिपिआर रोग विरुद्धको खोप लगाऊ, आफ्नो पशुधन जोगाऊ। थप जानकारीको लागि सबै स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालय दोलखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 049-421-115 र 98-540-45-115। प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय दोलखा।

0: कस्तो साबुन होला, जति लगाए पनि लग्दै लग्दै।
1: होइन बुढी, के हो
0: जुन पाए त्यही साबुन लिएर आएपछि यस्तै हो।
1: होइन, कुन साबुन लिएर आउँ त?
0: हाम्रै दोलखा जिल्लामा बनेको पुर्खा र फोरेक साबुन लिएर आउनु न।
1: ओहो, भनेपछि सरर फिज आउने, गलेर नजाने, मगमग बास्न आउने होइन त?
0: पुर्खा र फोरेक साबुनले लुगा धुने चाहना तपाईँलाई त छैन नि बहाना?
2: छैन, बिल्कुल बिल्कुल बिल्कुल।
3: आज हेर सबै छन् रमाको, पुर्खा साबुन सबैले समाको।
4: केसी सोप एन्ड केमिकल इन्डस्ट्रिज प्रणाली दुलखाबाट जिल्लाकै पहिलो उच्च गुणस्तरीय अत्याधुनिक मेसिन द्वारा उत्पादन भएको उच्च गुणस्तरीय लुगा धुने साबुन
5: पुर्खा र फोरेक्स। फोरेक्स सरर फिजाउने, गलेर नजाने, बगबग बास्न आउने।
6: फोरेक्स झोल साबुन, सरप, हर्फिक, फिनेल तथा भाँडा धुने साबुन बजारमा उपलब्ध छ। डिलरसिप तथा होलसेलको लागि पनि तुरुन्तै सम्पर्क गर्नुहोला। सम्पर्कको लागि फ्याक्ट्री व्यवस्थापक शिव केसी मोबाइल नम्बर 9808082585 र फोन नम्बर 0494217171।
5: लुगा सधैँ चम्किलो र मुलायम, लुगा धुने साबुन पुर्खा र फोरेक्स। फोरेक्स
4: बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना। सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2077 को दफा 4 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूलाई आर्थिक वर्ष 2083-84 मा सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नका लागि 2083 श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा सम्बन्धित ओडा कार्यालयमा उपस्थित भई परिचय पत्र नवीकरण गराउन यो सूचना प्रसारण गरिएको छ। निर्धारित अवधि भित्र परिचय पत्र नवीकरण नगरेमा सम्बन्धित लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोका हुन सक्ने भएकाले सबै लाभग्राही तथा सरकारवालाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ। नवीकरणका लागि आवश्यक कागजातहरू, सबै लाभग्राहीका लागि अनिवार्य कागजातहरू, अनुसूचित 2 दफा 4(1) बमोजिमको निवेदन फारम, 1 प्रति पासपोर्ट साइजको फोटो सही, 13 अङ्कको सामाजिक सुरक्षा लाभग्राही परिचय पत्रको प्रतिलिपि, 10 अङ्कको राष्ट्रिय परिचय पत्र अनिवार्य, राष्ट्रिय परिचय पत्र सम्बन्धी विशेष व्यवस्था, बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। समूहगत आवश्यक कागजातहरू ज्येष्ठ नागरिक, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, पूर्ण वा अति अशक्त अपाङ्ग भएका व्यक्ति अपाङ्गता परिचय पत्र रातो वा निलो कार्ड, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, 16 वर्ष मुनिका बाल बालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र तथा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, एकल महिला सम्बन्ध विच्छेद प्रमाण पत्र वा पतिको मृत्यु दर्ता प्रमाण पत्र वा विवाह नगरी 60 वर्ष उमेर पूरा भएको सम्बन्धित प्रमाण कागजात, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, विधवा पतिको मृत्यु दर्ताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, दलित बाल बालिका 5 वर्ष ननागेका एउटै आमाबाट जन्मिएका बढीमा 2 सन्तानको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि। ओडा कार्यालयका लागि विशेष अनुरोध, परिचय पत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्दा नेपाली नागरिकता प्रमाण पत्रको सकल हेरी विवरण प्रमाणीकरण गर्ने, जन्म मिति वा अन्य विवरण अस्पष्ट भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट अभिलेख प्राप्त गरी यथार्थ विवरण सुनिश्चित गरेपछि मात्र सूचीकरण वा नवीकरण प्रक्रिया अघि बढाउने। यस सम्बन्धमा थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय वा बैतेश्वर गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, बैतेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, पाँडुडाँडा, दोलखा। Yeah.

0: हेलो
1: नमस्ते म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मोबाइल, व्हाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत कलेबरी दिएर मेसेज टेलिफोन आएको त छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
3: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
4: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
5: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
6: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: रेडियोले पनि ठ्याक्कै मिल्ने कुरा पो गर्यो त।
1: होइन, हाम्रो काका त आज एक्लै गुनगुनाउँदै पो हुनुहुन्छ त।
0: के भन्यौ, अलि साह्रो भन न, कान सुन्दिन अनि तिमीलाई ठम्म्याउन पनि सकिन मैले, आँखा धमिलो भइसक्यो। अब
1: ल अलि नजिक आए काका, अब त चिन्नु हो?
0: तल्ला घरे कान्छीकी नातिनी होइनौ?
1: हो काका, हो। अनि सन्चै हुनुहुन्छ त काका?
0: के सन्चो भन्नु भा, उमेर बढ्दै बढ्दै गएको छ, शरीर कमजोर भएको छ, मुख पटक्कै मिठो छैन, हात खुट्टा सिस्नाले पोले झैँ गर्छ, झमझम गर्छ, निन्द्रा लाग्दैन, खाका कुराहरू केही पच्दैनन्, सन्चो के बिसन्चो के, यस्तै छ नानी।
1: ल काका पनि हजुरकै दैलोमै यही चरीकोटमै आयुर्वेद स्वास्थ्य केन्द्र छ त। वृद्ध अवस्थामा यस्ता समस्याहरू धेरै आउने हुनाले आयुर्वेद स्वास्थ्य केन्द्रले विशेष किसिमको ज्येष्ठ नागरिक सेवा राखेको छ नि त काका। यस्ता समस्याहरूका लागि जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था पनि छ नि काका। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
0: बडो राम्रो कुरा पो आयो त नानी, गाउँभरिका सबैलाई लिएर आजै जान्छु म त।
2: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवाहरू उपलब्ध छन्। यसका साथै ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
3: बसेपछि उठ्न पनि सक्दिन, उठेपछि बस्न पनि सक्दिन, यो कम्मर दुखेर पनि मर्नै लागे।
4: किन एक्लै गनगन गर्नु भएको दिदी?
3: हेर न माइली, कम्मर दुखेर उठ्न बस्ने गाह्रो भइसक्यो भने थला परेको महिनो भइसक्यो, खेतीपाती वस्तु भाउ सम्हाल्ने कोही छैन, के गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ दिदी? सरीकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र छँदै छ नि। कम्बर, घुँडा, गर्दन दुख्ने समस्याहरूका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा जडीबुटीले मालिस गर्ने, जडीबुटीको बाफले सेक्ने र जडीबुटीको बाफले नुहाउने व्यवस्था छ नि त। अनि फेरि यस्ता समस्याका लागि औषधि पनि त त्यही पाइन्छ नि।
3: ए हो र माइली, म त अहिले गइहाल्छु त्यसो भए।
5: हजुर, आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटमा ढाड, कम्मर, घुँडा, गर्दन दुखाई, युरिक एसिड, वात रोग, कब्जियत, पाइल्स, फिसर, फिस्टुला, छालाको समस्या, महिलाहरूको सेतो पानी बग्ने तथा महिनावारीको समस्या, दम, खोकी, पिनास, कपाल झर्ने समस्या, उच्च रक्तचाप, सुगर तथा पिसाब सम्बन्धी समस्याको समेत उपचार गरिन्छ। साथै प्रयोगशाला सेवा अन्तर्गत सुगर, युरिक एसिड, वात रोग जस्ता विभिन्न समस्याका लागि रगत, दिशा र पिसाब समेत जाँच गरिन्छ। विस्तृत जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोट, फोन 421306। सुन्दर अनि स्वस्थ शरीर हाम्रो गहना, दीर्घजीवी बनाइराख्ने हाम्रो चाहना।

0: जनताको साझा सुर रेडियो भीमेश्वर 90.8 मेगाहर्ज
1: भित्र यातायात संचालनमा ल्याउने तयारी। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब जम्बा।
2: बाढ़ी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल। विपदपछि गर्नुपर्ने काममा सरकार सोक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। इन्द्र जात्राको सायद सार्वजनिक, आइतबार इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काटिने।
1: युक्रेन र मध्य पूर्व युद्ध साथै विश्वव्यापी तनावबीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू। ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइप लाइन, होर्मुजको विकल्प पनि बन्द।
2: र युएई विरूद्ध 44 रनको जीत निकाल्दै नेपाल बन्यो एसीसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनायो दोस्रो पटक एसिया कपमा स्थान। सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट, आशिफ शेख प्लेयर अफ दि म्याच।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रसुवा बाड़ीमा 1800 हेक्टर खेतीयोग्य जमीन नष्ट सम्बन्धी खबरबाट। गत भदौ 10 गते भोटेको सीमाएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढ़ीले करिब 1800 हेक्टर कृषि योग्य जमीन नष्ट गरेको छ भने हजारौं पशुपंक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेसोडोलले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। एफएओको प्रारम्भिक मूल्यांकन अनुसार कृषि योग्य जमीन, माछा पोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढ़ाएको छ।
1: नेपाल प्रहरीको टिम्बुरेटु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको जनाएको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ परीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। 46 नेपाली र 1 भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी छ। प्रहरीको लेबल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापन सँगै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ। टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन, सहजीकरण गर्नका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरेको जनाएको छ। अपरेशनका क्रममा बाढ़ीले पुरिएका घर तथा विभिन्न संरचनामा महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। फेला परेका शव वा शरीरका अंगका मुसुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल नगद सुनचाँदी बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनी र हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको जनाएको छ।
2: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मंच परिषदको कार्यालयका अनुसार बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदा छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ।
1: बागमती प्रदेश सरकारले रसुवाको भुटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढ़ीका कारण अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बाल बालिकाका लागि तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ।
2: भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फील्ड अस्पताल संचालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा संचालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भुटेकोशीको हालैको बाढ़ीले नेपाल र चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियतिमा जोड्ने क्षेत्र भएको बताउनुभयो। भदौ 10 गतेको भुटेकोशी बाढ़ीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपद पछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभएको छ।
2: रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको चितवनको कृष्ण भीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाषिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसक्यो को नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। किसिमले जेएनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवामा निराशा बढ़ेको र विदेशिनी दर झन दुप्पर भएको टिप्पणी पनि गर्नुभएको छ।
3: पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मध्य प्रदेश सरकार तथा सरकारवालाहरूबीच भएको छलफलमा तनाव भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी आजको कार्यक्रममा तनाव भएको हो। शिक्षा मन्त्री पोखरेल तनाव भएपछि कार्यक्रम छोडेर भाग्नु भएको छ। उहाँलाई सुरक्षाकर्मीले जोगाएर बाहिर निकालेका छन्। कार्यक्रम स्थलमा तनाव भएको भिडियो सार्वजनिक भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने भएको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढ़ाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट होलिडेको अवस्थामा रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढ़ाउने निर्णय भएको छ।
3: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिंकम्पा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिंकबाट लुहाम हुँदै डाङतर्फ जाँदै गरेको लु PR02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्लीबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्लीबहादुरको पसरका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
2: मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रसार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने अथवा कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 83 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको छ।
3: नौदलीय अग्रगामी मोर्चाको मध्य प्रदेश समन्वय समितिले जनकपुरमा संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जनकपुर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका 5 जिल्लाबाट महिला तथा पुरूष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचयका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरा, धनुषा, महोत्तरी र सरलाईका नेता तथा कार्यकर्ता सहभागी छन्। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूको उपस्थिति छ।
2: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर

0: इन्द्र जात्रा पर्वको भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत भोलि 28 गते आइतबारको बिहान 9:53 साइत रहेको समितिका अध्यक्ष एवं सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रूख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराइने साइत असोज 3 गते बिहान 8:05 रहेको समितिले जनाएको छ।
1: रसुवाको भट्टेकोशी नदीको बाढ़ीले बगाएको गरगाना फेला पारेर निर्वश लुकाट राखेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजरी गाउँपालिका 6 बच्चेटारका 35 वर्षीय रामबहादुर तामाङ छन्। 10 पदौको बाढ़ीमा नुवाकोटको विदुर नगरपालिका 1 तिर्सुली बजारमा लीला बहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना पदौ 11 गते तामाङले फेला पारेको र निर्वश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी गटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर बाँकीमा, निर्माणाधीन राष्ट्रिय गौरवको शिक्षा सिंचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुसार पछिल्लो समय शिक्षा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनु भएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार हालसम्म योजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भएको छ।
3: रसुवाको भुटेकोसीमा आएको बारीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुनु भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भुटेकोसी बाढ़ीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।
2: रसुवाको भुटेकोसीमा आएको बाढ़ीका कारण 12 बैंकका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार 7 अर्ब 24 करोड़ रूपियाँ बराबरको क्षति भएको हो।
3: अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर

0: सम्मेलन शुरू भएको छ। सम्मेलनमा चीनिया राष्ट्रपति शी जिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको चुनौतीका सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेण्डा छन्। दुई एसियाली शक्ति बीचको सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप चीनिया राष्ट्रपति शी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। सन् 2019 यो उहाँको पहिलो भारत भ्रमण हो। उहाँको विमान दिल्ली स्थित पालम एयरबेसमा अवतरण गरेको थियो। शी यसअघि सन् 2019 भारत जानुभएको थियो। त्यसक्रममा चेन्नई नजिकैको मामलापुरमा शी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच अनौपचारिक शिखर वार्ता भएको थियो। शी नयाँ दिल्ली पुग्न अघि चाइना सर्दन एयरलाइन्सले 6 वर्षपछि भारत र चीनबीच सीधा उडान सेवा पुनः शुरू गर्ने घोषणा गरेको छ।
1: साउदी अरबले बिहिबार भएको ड्रोन आक्रमणपछि पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ, जसका कारण पम्पिङ स्टेशनमा आग लागेर केही व्यक्ति घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको बताएको छ, तर अहिलेसम्म कुनै देश वा समूहले जिम्मा लिएको छैन। साउदीले ड्रोन इराकबाट आएको दावी गर्दै तत्काल जवाफी कार्यवाही नगर्ने निर्णय गरेको छ।
0: अब खेल खबर। तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यससँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको यही भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यही 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रनको पारी खेले। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6 अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह हेरीले 18, बसीर अहमदले अभिजित 15 र ईशान पानेले 13 रन जोडे।
1: एसीसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख आज प्लेयर अफ द म्याच बने। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाए। आसिफले एक दिवसीयमा दोस्रो शतक हानेका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए, तर आजको फाइनलमा भने उनले एकमात्र विकेट हात पारेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: रसुवा बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमीन नष्ट, हजारौं पशु पंक्षीको मृत्यु, बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता, प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
1: नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई, अवरूद्ध कृष्णभीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी, प्रधानमन्त्री राहत कोषमा सहयोग बढ़दै हालसम्म 13.5 अर्ब जम्मा।
0: बाढ़ी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल, विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई, मध्य प्रदेशमा सहभागी शिक्षा मन्त्री तनाव भएपछि बाहिरिए। इन्द्र जात्राको साइत सार्वजनिक, आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने।
1: युक्रेन र मध्य पूर्व युद्ध साथै विश्वव्यापी तनाव बीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू। ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, हर्मोजको विकल्प पनि बन्द।
0: र यूएई विरूद्ध 44 रनको जित निकाल्दै नेपाल बन्यो एसीसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनाए दोस्रो पटक एसिया कपमा स्थान। सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ शेख प्लेयर अफ द म्याच।
1: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज।
1: सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: तपसिल मिति 2083 असोज 24 गते शनिबार। समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म। स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स तातो बाटो चरिकोट।
2: छलफल गरी पारित गर्नुपर्ने विषयहरू संचालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेर सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भई संस्थाले प्रमाणित गरेको शेर प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेर सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेर सदस्य बन्न चाहनु हुने दोलखा जिल्ला भित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
1: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की सचिव
2: सूर्योदय चरिकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरिकोट दोलखा।
1: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: प्रस्तुत कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव,
0: प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok/6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधि भित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनु पर्नेछ।
0: साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आए वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याए पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवा चौर कालिङचोक 9 कटुवा चौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी सांस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शंकर 9 नाजिङ गौरी शंकर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा,
0: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुटपानी दोलखा, फस्कु 14 साउते मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
0: असोज 4 गते आइतबार इकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा भिनापा 2 21 भीममावि भीमेश्वर नगरपालिका 2 दोलखा भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि भीमेश्वर 3 चरीकोट दोलखा भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर भीमेश्वर 4 टहले दोलखा भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि भीमेश्वर 5 माटी दोलखा भीमेश्वर 5 25 नयाँ पुल बजार भीमेश्वर 5 नयाँ पुल दोलखा
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा भिनपा 7 27 कुटीडाँडा मावि भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा भीमेश्वर 7 28 कुप्री प्रावि भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा भीमेश्वर 8 9 29 देवी मावि भीमेश्वर नगरपालिका 8 बोच दोलखा
0: असोज 10 गते शनिबार इकाइ नम्बर 3 क्षेत्र काठमाडौँ उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ
1: असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्थान लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भए वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रश्न तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निहाले, साबिक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रका बैतेश्वर गापाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर वडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494-411-030, नाम्दु सेवा केन्द्र नाम्दु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुंगु सेवा केन्द्र जुंगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।
0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय, एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
2: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित, संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जायिका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-671 र 049-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्चारे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजेबाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्द्रावती भतेरे चौर समय बिहान 7 बजेबाट 10 बजेसम्म साबिकको सुन्द्रावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थिति हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिइ आउनु पर्नेछ 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भीमेश्वर 90.8 मेगाहर्ज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट नील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। यूएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 को एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौ तपाईँहरूको माया सधैँ गरिरहनेछ।
0: आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतको सुरुङ भित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौं।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने

0: तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको यूएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
2: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू सपोर्टहरू जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
1: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिन्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिन्कोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिन्कोका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम भई मेघगर्जना मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
3: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाड़ी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
1: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरूसम्म राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
1: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ र स्वागती जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली 1 हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुंगा मुगलिङ सड़क योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
5: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो, अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोड़िएको हालैकै भोटेकोशी विवादबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओका अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
6: कतिका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढ़िसकेको छ। अब यी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्पन्न गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मलखालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रगति विकास गरिसकेका छौँ।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनपीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोशी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
7: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने। विशेष श्रृंखला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्य कुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बु, मोरङमा भीम प्राजुली, काठमाण्डुमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिइएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तीमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। गुजरात सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो।
14: बाढ़ीपछि तपाईले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
7: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनुपर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि बच्चाको दिशा सफा गरेपछि खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ र तेस्रो खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ र चौथो शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
14: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वरोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
15: 10 फिट 5 फिटसम्मको हिलो छ। यहाँ भित्र सिसाहरू फुटेको हुन सक्छ, घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू फलामहरू दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुन सक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन। त्यसको लागि हामी एकदम राम्रो तयारीको साथ आउनुपर्छ।
14: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
16: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह, सुझाव पाउन सक्छौ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
14: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
17: सागुनो पनि लगाउँथे, सागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर जो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
12: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
21: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
22: पहिला त हामी जौ लगाउँथ्यौं, उवा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले चाहिँ मार्से त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
21: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
22: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पथी पनि हुने, सबैलाई पथी हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना
17: मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
12: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
2: चार पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौं।
12: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
3: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
4: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अन्त त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब फन्ने बेलामा हामी एक महिनामा एकचोटि फ्याँक हुन्छौँ यो गर्नु भन्छौ अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने
3: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
12: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
18: युएलाई पराजित गर्दै नेपाल एसएससी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा संयुक्त समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युत रूङभित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते।

0: खटिएपछि तनाव, विपक्षीले विवाद गरेको रासोपाको आरोप, रासोपा नै संलग्न रहेको आयोजकको दावी।
1: कारण कुनै बातको कारणले विवाद अलिक गरे त हामी सल्टाइ हो सल्टाइ हो के फरक परेको छ कि छैन त्यस्तो
2: मन्त्री अलिकति ढिलो आउनुभयो होइन 10 बजेदेखि नै थियो उहाँको कता कता बुटेरहरू अनुगमन त्यस्तो थियो अनि आएपछि
0: बाढ़ी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल। बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमीन नष्ट, हजारौं पशु पंक्षीको मृत्यु। खोज तथा उद्धार कार्य जारी, शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। प्रधानमन्त्री बालेन्द्र शाहको एकल काँटे प्रवृत्ति राष्ट्रिय समस्या बनेको प्रचण्डको आरोप। विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। अवरूद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाईपुक्स हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, धुम्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मधेस प्रदेशमा भएको छलफलमा तनाव भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भनाभनपछि तनाव भएको हो। सिराहको औरही गाउँपालिका कार्यालयमा भएको अन्तर्क्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेल बोल्दै गर्दा विवाद भएपछि बाहिरिनु परेको छ। बिहान 10 बजेदेखि शुरू भएको कार्यक्रममा मन्त्री पोखरेल ढल्कदै ढल्कदै 12 बजे मात्रै पुग्नु भएको थियो। ढिलो पुग्नुभएका मन्त्री पोखरेल बोल्ने वक्ताहरू बाँकी हुँदै हतार हतार गरेर बोल्न लाग्दा विवाद भएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सरकारवालाको पृष्ठपोषण संकलन कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै कार्यकर्ता बीचको भनाभनले विवाद भएको भनिएको छ। जिल्ला समन्वय समिति सिराहका सभापति दिनेश यादवले स्थानीय सुझाव राख्न खोज्नु भएको थियो, तर उहाँलाई समय नभएको भन्दै मन्त्रीलाई बोल्न दिएपछि मन्त्रीसँगै गएका र स्थानीय रासोपा कार्यकर्ता आफू आफैमा विवाद गर्दा तनाव भएको जिल्ला समन्वय समिति सिराहका सभापति यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
4: यो स्थानीय तहबाट त्यो सरकारवालाहरू राखेर होइन कस्तो त्यो निर्माण गर्दाखेरि कुन कुन विषय राख्ने के कसो होइन त्यो चाहिँ कार्यक्रम थियो। त्यो कार्यक्रममा मन्त्री अलिकति ढिलो आउनुभयो होइन, 10 बजेदेखि नै थियो उहाँको कता कता विद्यालयहरू अनुगमन के के थियो अनि आएपछि मन्त्रीजी आउनुभन्दा पहिला नै त्यो कार्यक्रम शुरू भएको हो। शुरू भएपछि त्यहाँ अन्तर्क्रिया कार्यक्रममा धेरै त्यो अगाडि बढिसकेको थियो होइन। मन्त्रीजी आएपछि एक दुईजना विद्यार्थीको कुरो सुन्नुभयो र एकैपल्ट होइन भयो मन्त्रीजी बोल्नुहुन्छ भन्ने कुरो मन्त्रीजीले खासै होइन, उहाँसँग एक दुईजना हुनुहुन्थ्यो कि उहाँले होइन अब भयो मन्त्रीजी बोल्नुहुन्छ समय छैन यो छैन त्यो छैन भन्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने आफ्ना कार्यकर्ताबाट कुनै विवाद नभएको दावी गरेको छ। मन्त्री पोखरेलसँगै कार्यक्रमका लागि सिराहा पुग्नुभएका रासोपा सांसद बब्लु गुप्ताले विपक्षी पार्टीका व्यक्तिहरूले विवाद गरेको बताउनुभयो। पाठ्यक्रम परिमार्जनको सुझाव संकलनमा मन्त्रीलाई विपक्षी दलका कार्यकर्ताले बोल्दै गर्दा भनामन भएको सांसद गुप्ताले सुनाउनुभयो।
5: हुन्छ नि विपक्षीहरू पनि त्यहाँ थियो हो, कारणले कुनै बाघको कारणले विवाद अलिक गरे त अनि सल्टाई हो सल्टाई हो के फरक पर्यो त्यसमा के छैन त्यस्तो
6: भनेको आफ्नै पार्टीबाट कि आफ्नै पार्टीभन्दा बाहिरको पार्टीहरूले के
5: बाहिरको कोही मान्छे यस्तो थियो यो बिचमा बोल्ने बेलामा यस्तो कुरा भन्यो क्या त्यसले गल्ती कुरा गरौँ त्यही भएर कार्यक्रम भइरहेको थियो क्या त्यही बिचमा बोल्दाखेरि मन्त्रीजीले बोल्नु भएको रहेछ केबाटहरू बिचमा कसैले केही बोलेको छ क्या
3: कार्यक्रम 3 घण्टाको थियो सिराको औरोई गाउँपालिकाले पाठ्यक्रम विकास केन्द्रको छलफलका लागि सभा उपलब्ध गराएको थियो कार्यक्रम संचालक उद्घोषक परिवर्तन हुँदा विवाद निम्तिएको औरोई गाउँपालिकाका अध्यक्ष शिवजी यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो
7: त्यति राम्ररी त चिन्न सकेन मन्त्रीजीको सोचेपछि त्यो एकदम हतार हतार गरिरहेको थियो मैले 4 मिनटमा कुरा समापन गरेर मैले छाड्दिएँ कुरा यसमा के हो पहिला कार्यक्रम सञ्चालनमा हाम्रो गाउँपालिकाको शिक्षा प्रमुख मन्त्रीलाई सन्तोष यादवजी त्यो मन सञ्चालक उद्घोषकको रूपमा थियो अनि मन्त्रीजी आउनुभयो भने फेरि त्यो मन्त्री उद्घोषक चाहिँ चेन्ज भयो सर के अब त्यो चाहिँ पूर्व डिजीजी त्यो सचिव थियो त्यो पाठ्य पुस्तक कर्मको मतलब एक कुनै अवसर थियो उहाँले नै चाहिँ गरे अब बाह्रको मान्छे अब लोकल मान्छेलाई चिन्न सकेन त्यसै मन्त्रमा हाम्रो जिल्ला समन्वय समितिको सभापति जुन हुनुहुन्थ्यो त्यसै कार्यक्रममा आउनु भएको थियो आमन्त्रणामा उहाँलाई चाहिँ बोल्ने मौका दिएन उसले रिक्वेस्ट गरे 200 जनालाई पनि राख्न दिनु राम्रो हुन्थ्यो म पनि 2 घण्टादेखि बसा हो अनि फेरि अब कुरा भयो मन्त्रीजीले माइक समायो अब मन्त्रीजीले भन्नु लाग्यो अब छोरीले नै धेरै सम्झायो सभापतिजीलाई छोड्नु के गर्ने मन्त्रीजी बोल्नु लाग्यो टाइम कम छ अनि उहाँले मानिसक्यो
3: खास विवाद रासोपा कार्यकर्ताले नै निकालेका थिए पत्रकार समेत रहेका रासोपाका औरही गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार यादवले तस्विर कैद गर्दा त्यही समूहबाट तस्विर नलिन भनिएको थियो फोटो किन नलिने रासोपाकै कार्यकर्ता बीच भनाभन भयो विवाद शुरू भएको कारण खुलाउँदै औरही गाउँपालिकाका अध्यक्ष यादवले तस्विर लिने क्रममा विवाद भएको जानकारी दिनुभयो
7: अर्को एउटा हाम्रो राष्ट्रिय पार्टीका गाउँपालिका सभापति हुनुहुन्छ पत्रकार पनि छ सन्तोष कुमार यादव अब उहाँले फोटो सोटो पारिरहेको थियो त्यो पिकमा त्यसै गुरुबाट त्यो केटालाई म चिनेन नाम पनि म बुझिरहेको छु है त्यो दुवैको बिचमा भयो उसले फोटो तान्न मना गरे म फोटो नलिनुहोस् भने त्यो सन्तोषजीले भने फोटो किन नलिने के छ फोटो लिनमा मेरो आपत्ति त्यही कुरामा अलिकति त्यो दुवैको मतलब भयो किन लिन दिँदैन उसले लिन दिँदैन त्यतिकै कुरा भयो फेरि हाम्रो मन्त्रीजी बोल्दै हुनुहुन्थ्यो सुरक्षा कर्मीको साथी थियो त्यो लिएर मन्त्रीलाई बाहिर निस्कियो त्यतिकै भयो
3: वक्ताहरूले बोल्ने क्रममा बोल्न नदिएको विषयलाई लिएर भएको विवाद हो त्यसो भाइ
7: त्यो कुरा मतलब फेरि सभापतिजीलाई मैले मसँगै बसेको मैले सम्झाएँ छोडिदिनु हो मन्त्रीजी बोल्न लागे के हुन्छ छोडिदिनुहोस् तपाईँले त कतिपय मन्त्रीहरू छ त्यो पनि मतलब चुप लागे अनि त्यो फोटो तान्नेको क्रममा फेरि मतलब त्यो हल्ला भयो सर
3: भनेको मन्त्रीको सोकिएर त्यहाँको रासोपाको आफ्नै आफ्नै बीच चाहिँ विवाद भएको हो
7: अरू केही छैन
3: बाहिरी मान्छेहरू बाहिरी राजनैतिक दलहरूले विवाद गरेको हो भन्ने छ नि
7: होइन हजुर होइन होइन कसैले केही बोलेको छैन त्यही दुईको बीचमा मात्र त्यही फोटो तान्न नतान्न त्यही कुरामा अनि उहाँसँगै मतलब भनाभन भयो अरू कुनै हातपात यताउता केही भएन
3: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद हुनु राम्रो संकेत भने होइन त्यो पनि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा जहाँ अभिभावक र शिक्षक मात्रै थिएनन् विद्यार्थी समेत सहभागी थिए कार्यक्रममा विवादका पाठ्यक्रमको नभएको भए पनि तिनै पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूमा यो विवाद र भनाभनले कस्तो सन्देश जाने हो भन्ने चिन्ता भने थपिएको छ नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण
8: गत भदौ 10 गते भोटेको सुनाएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढ़ीले करिब 1,800 हेक्टर कृषि योग्य जमीन नष्ट पारेको छ भने हजारौं पशुपक्षी मरेका छन् एफएओ की उपमहानिर्देशक बेथ बेचोडले बाढ़ीले किसान र पशुपालकहरूमा पारेको प्रभाव तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो नेपाल प्रहरीको टिम्बोरेटो त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनस्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। कोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फील्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल पिदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिज्मद्वारा आज आयोजित काष्ठमण्डप सम्वाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल र चीन बीचको सीमाना केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको एकल काटेर हेपा प्रवृत्ति नै मुख्य समस्या भएको बताउनु भएको छ। आज भोटेको शिवबाड़ी प्रभावित क्षेत्रमा पुगेर पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो। सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाउनुभयो। रसुवाको भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाषिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भएको छ। भाषिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राका साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रूख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत 28 भदौ आइतबारको बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रूख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहि आएको उहाँले जानकारी दिनुभएको छ। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चीनिया राष्ट्रपति शी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेता सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। एसीसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन्। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाएका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभर 17 विकेट लिएका थिए। आजको फाइनलमा पनि उनले एक मात्रै विकेट हात पारेका थिए।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4

0: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री उषा किरण।
6: भारतद्वारा नेपाललाई उपेक्षा, टाढाकालाई बोलाउँदा पनि नेपाललाई बोलाइएन। छिमेकी मुलुक भारतको प्राथमिकतामा नेपाल नरहेको प्रमाणित भएको छ। भारतको राजधानी नयाँ दिल्ली स्थित भारत मण्डपमा ब्रिक्सको 18 शिखर सम्मेलन भइरहँदा नेपाललाई नबोलाएकाले नेपाललाई बेवास्ता गरेको प्रमाणित भएको हो। आयोजक भारतले ब्रिक्सको सदस्य नरहेका बेलारूस, कजाकस्तान, मलेसिया, थाइल्याण्ड, क्युबा, नाइजेरिया, उज्बेकिस्तान र युगाण्डा जस्ता टाढा टाढाका दर्जनौ मुलुकलाई बोलाए पनि नेपाललाई नबोलाएको हो। विश्वका उदयमान अर्थतन्त्रहरूको शक्तिशाली मंच ब्रिक्सको सम्मेलनमा उनीहरूलाई ब्रिक्स आउटरीचको रूपमा निम्तो दिएर मंचमा सम्मानका साथ राखिएको छ। छिमेकमै रहेको र हाल तिक्त सम्बन्धबाट गुज्रिरहेको बंगलादेशलाई समेत कूटनीतिक औपचारिकता सहित आमन्त्रण गरेको भारतले नेपाललाई भने पूरै व्यवस्था गर्नु गम्भीर विषय हो। रूस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकादेखि इजिप्ट, इरान, युएई र इण्डोनेशिया जस्ता विश्व राजनीतिका प्रभावशाली खेलाड़ीहरू भेला भएको ठाउँमा नेपाल पनि उपस्थित हुँदा ती देशसँग नेपालले लाभ लिन सक्ने थियो। ब्रिक्स सम्मेलनको यो मंच नेपालका लागि भारतसँगको सम्बन्धमा मात्र नभई मंचमा सहभागी चीनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका दर्जनौ राष्ट्र प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने एक दुर्लभ कूटनीतिक अवसर हुन सक्थ्यो। नेपालले आफ्ना विकासका आवश्यकता, आर्थिक संकट र भू राजनैतिक सन्तुलन बारे विश्व मंचलाई आश्वस्त पार्न सक्ने ढोका खुल्न सक्थ्यो। काठमाडौँबाट हवाई मार्गमा जम्मा 1 घण्टा 25 मिनटको दूरीमा रहेको र भारतसँग खुला सिमाना तथा ऐतिहासिक भू राजनैतिक सम्बन्ध गाँसिएको नेपाललाई नबोलाइनुले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश जाने भएको छ। गत सन् 2016 भारतकै गोवामा सम्पन्न ब्रिक्स बिमस्टेक आउटरीच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर चीनिया राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिदेशीय सम्वादको कूटनीतिक इतिहास रचेको नेपाल आज आफ्नै छिमेकमा भएको महाकुम्भमा यति असान्दर्भिक र उपेक्षित बन्नु दुर्भाग्यपूर्ण हो। यो भारतले व्यवस्था गरेको विषय मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहको अविश्वसनीय, गैर कूटनीतिक र असंवेदनशील शासकीय कार्यशैलीले निम्ताएको अन्तर्राष्ट्रिय अयोग्यता पनि हो। कूटनीतिमा व्यक्तिगत अहंकार, फेसबुक स्टन्ट चल्दैन। कूटनीतिमा त निरन्तरको संवाद, विश्वसनीयता र राज्यको परिपक्व उपस्थितिको निरन्तरता आवश्यक हुन्छ। नेपाल ब्रिक्सको सदस्य नहुनु र पार्टनर नहुनु प्राविधिक सत्य हो, तर जब आयोजक राष्ट्रले अफ्रिका र ल्याटिन अमेरिकाका टाढाका देशहरूलाई आउटरीचका नाममा बोलाउन सक्छ भने सबैभन्दा नजिकको र रणनीतिक छिमेकी नेपाललाई नबोलाउनु सामान्य कुरा हुँदै होइन। नयाँ दिल्लीको कूटनीतिक वृत्तमा यति बेला नेपालको वर्तमान कार्यकारी नेतृत्वबारे अत्यन्तै नकारात्मक र अस्थिर सन्देश प्रवाह भइरहेको छ। संसदको रोस्टममा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भने बिना प्रमाण दिएको गैर जिम्मेवार अभिव्यक्ति होस् वा सीमा र नक्साको संवेदनशील विषयलाई सड़क र सामाजिक सञ्जालको खेलवाड़ बनाउने प्रवृत्ति, बालेन शाहले कूटनीतिक सम्बन्धलाई कहिल्यै गम्भीर राज्य सञ्चालनको विषय ठानेनन्। कूटनीतिमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको पूर्वानुमान योग्यता सबैभन्दा महत्वपूर्ण कड़ी मानिन्छ। नयाँ दिल्लीले नेपाललाई बोलाउँदा पनि प्रधानमन्त्री आउँछन् कि आउँदैनन्, आए पनि कुन बेला के अप्रत्याशित स्टन्ट गरिदिने हुन् वा बहिष्कार गरेर हिँडिदिने हुन् भन्ने डर र संशय कूटनीतिक छलफलहरूमा परेको चर्चा छ। प्रधानमन्त्री बालेन शाहको अत्यधिक मुड़ी, एकलकाटे र औपचारिक मंचहरूमा धैर्यपूर्वक बस्न नसक्ने स्वभावका कारण उनीहरूले विश्वास नगरेको हुन सक्ने विश्लेषण गरिएको छ। देशभित्रै आफ्नै दलको संसदीय दलको बैठकमा नजाने, संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब नदिई पछिने र सर्वदलीय बैठक समेत बहिष्कार गर्ने नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चहरूको घण्टौं लामो औपचारिक बैठक, शिष्टाचार र प्रोटोकल कसरी धान्न सक्थ्यो भन्ने प्रश्न स्वाभाविक पनि हो। कुनै औपचारिक ठाउँमा आधा घण्टा धैर्यपूर्वक बस्न नसक्ने, मन्त्रालयको समन्वय भन्दा रिल र स्टाटसमा रमाउने व्यक्तिगत कमजोरीको मूल्य आज सिंगो देशले

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिसो खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता रामहरि खतिवडा।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आरबी बैंक, सबैका लागि बैंक। This home internet.
2: नेपाली कांग्रेस पार्टी फुटाएर जाने कोही पक्षमा हुनुहुन्न र नेपाली कांग्रेसलाई अहिलेको वर्तमान स्थितिमा झन एकीकृत बनाउनु पर्ने आवश्यकता छ। देशको वर्तमान परिस्थिति, राष्ट्रियतामाथिको अहिलेको प्रहार, कानूनी राज्यमाथिको उपहास र संसदीय व्यवस्थामाथिको प्रहारलाई हेर्दाखेरि डेमोक्रेटिक शक्तित्व पनि नेपालको सबभन्दा पुरानो र जनताको प्रिय शक्ति एकताबद्ध नभई हुँदैन। त्यो एकताबद्ध हुनका लागि हामी सबैले प्रयास र यत्न गर्नुपर्छ। सधैँ अदालतमा झगडा गरेर पनि यो पार्टी पहिलो र प्रिय बन्छ भन्ने मलाई लाग्दैन। त्यसैले हामी रूख र चार तारा भए ठाउँमा नेपाली कांग्रेस एक ठाउँमा रहनुपर्छ भन्ने मेरो धारणा छ। यो मैले निर्वाचन आयोगको निर्णयदेखि भनेको छु। सबै नेताप्रति मेरो सम्मान छ, तर पार्टीको आधिकारिकताको विषयमा पार्टी भन्दा बाहिर बस्न सकिँदैन।
3: अनि त्यसो भए पूर्णबहादुर खड्काले दर्ता गर्नुभएको मुद्दा पनि फिर्ता हुने हो? अब
2: त्यो उहाँलाई एउटा नैतिक संकट छ, उहाँले मुद्दा दर्ता गर्नुभयो। दर्ता गरिसकेपछि अदालतले पहिला तपाईँको उहाँलाई अब चाहिँ पार्टी चाहिँ गगन थापाको निर्वाचन आयोगले दिएकै सदर हो भन्यो, पछिबाट निशा प्राप्त भयो। निशा प्राप्त भइसकेपछि पार्टीका दुवै सबै पक्षका गतिविधि रोक्नु भनेर अदालतले आदेश गर्नु पर्थ्यो जस्तो लाग्ने हो, तर नदिइसकेपछि अब मुद्दा विचाराधीन छ। विचाराधीन हुन्जेल उहाँ के गर्नुहुन्छ त्यो उहाँलाई नै सोध्नु होला। तर हाम्रो चाहिँ कुरा के हो भनेदेखि पार्टी विभाजन गरेर जानु हुँदैन भन्ने हाम्रो धारणा। हाम्रो सबैको चाहना, नेपाली कांग्रेसका एउटा गाउँका सबै कार्यकर्ताको चाहना, पार्टी एकताबद्ध भएर महाधिवेशन गर्नुपर्छ भन्ने छ।
3: यो खास गरेर असन्तुष्ट पक्षलाई पनि एक ठाउँमा ल्याउने कुरामा, अर्थात चाहिँ जुन आधिकारिक पायो अदालतले र चाहिँ निर्वाचन आयोग, त्योसँग मिलेर जानुपर्छ भन्ने कुरामा रामहरि खतिवडाज्यूले चाहिँ धेरै लामो समय मेहनत गरिरहनु भयो सुरुदेखि नै। अहिले शेखर कोइराला पनि ल्याउनै पर्छ, आउनुपर्छ भनेर पछिल्लो समयमा एक खालको सकारात्मक सूचनाहरू आइरहेको थियो, अहिले फेरि उहाँ पछाडि हट्नु भएको हो कि?
2: हामीले धेरै पटक छलफल गर्यौं, केही साथीहरूलाई आपत्ति पनि भयो होला यिनीहरू गगनमा मिले भनेर। गगन होइन, पार्टी भित्रको कुरा हो, गगन थापाको कुरा होइन, पार्टी नेपाली कांग्रेसको कुरा हो। हामीले शेखर कोइरालासँग पनि धेरै चोटि कुरा गर्यौं, पूर्णबहादुर खड्कासँग पनि कुरा गर्यौं। मैले पूर्व सभापति आदरणीय नेता शेरबहादुर देउवासँग आएपछि नै भने भोलिपल्ट गएर हजुरले राष्ट्रिय राजनीतिको बारेमा कुरा गरिदिनु पर्यो, राष्ट्रिय नेता नै हजुर हुनु पर्यो, एमाले कांग्रेस माओवादी सबैको, किनभने तपाईँ शीर्ष नेता एउटा पार्टीभित्रको मात्र होइन भनेर मैले भने हुन्छ हुन्छ भन्नुभयो उहाँले। मैले गगन थापा लगायतका सबैसँग भेटेर यो नेपालको बिग्रेको राजनीतिलाई एक ठाउँमा ल्याउनुहोस् भनेर आग्रह र अनुरोध पनि गरे। अब यी कुराहरू छँदैछन्, अहिले पनि हाम्रो प्रयत्न सबै पार्टीका सबै साथीहरू, शेखर कोइराला, पूर्णबहादुर खड्कादेखि तपाईँको सबै पार्टीलाई एक बनाउन लागिदिनुहोस्। प्रजातन्त्रवादी शक्तिहरू कमजोर भयो भने नेपालको लोकतन्त्र, कानूनी राज्य, प्रेस स्वतन्त्रता र संविधान कमजोर हुन्छ, यो कुरा बुझिदिनुहोस् भनेर आग्रह गरेको थिएँ। कतिलाई यति भन्दा पीड़ा पनि हुँदो हो, आफूभित्र हिजो गगनलाई सहयोग गरेनन्, आज चाहिँ यिनीहरू फेरि भाग खान आएन। हामीलाई केही चाहिएको छैन, हामीलाई

0: काङ्ग्रेस डरो पार्टी चाहिएको छ, जनताको प्रिय पार्टी चाहिएको छ, पद भन्दा पनि पार्टी डरो हुनु पर्यो, पार्टी डरो भएपछि अपर्चुनिटी डरा हुँदै जान्छ।
1: यो महाधिवेशनमा अरूलाई पनि समेट्ने कुरामा अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ संस्थापन पक्षले यहाँलाई?
0: अहिले गरिसकेको छैन, हिजो मेरो पार्टी सभापतिसँग हिजो संवाद सबै साथीहरू बसेर भएका थियौँ, उहाँले कार्य सम्पादन समितिको मिटिङ राखेर अझ एकताका लागि बृहत्तर एकताका लागि सबैसँग संवाद गरौं, सकिन्छ भने केही समय फेरि यो गगन थापाको मात्रै महाधिवेशन गगन थापाले अथवा नेपाली काङ्ग्रेसले गरेको महाधिवेशन मात्रै पर सारौं भनेको होइन, अरूसँग पनि संवाद गरौं र अरूसँग पनि केही संवाद गरेर वातावरण बनाऊ भन्ने हाम्रो चाहना छ।
1: उहाँहरूको कुरा सुन्दाखेरिमा चाहिँ पूर्णबहादुर खड्का र शेरबहादुर देवा दुवैजनाले मुद्दा फिर्ता लिनुभयो भने मात्रै सार्न सकिन्छ भन्ने उहाँहरूको भनाइ सुनिन्छ संस्थापन पक्षको, के त्यो सम्भावना देख्नुहुन्छ यहाँले विभिन्न वार्ता?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 90.8 मेगाहर्ज।

0: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा, तपसिलको मिति, स्थान र समय एकै गते साधारण सभा सहित केन्द्रित साधारण सभाको आयोजना गरिएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई फोटो प्रति भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू:
1: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते 1x1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेर सदस्यहरूको लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यहरूको लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते एकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यहरूको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ।
0: थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494-421-671 र 0494-421-912। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

0: मिति 2083 असोज 17 गते कार्यक्रम हुने स्थान उद्घाटन सूर्यदायक प्रावि कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वार्ड नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरेका शेर सदस्यहरूसँग सुझाव संकलन
1: असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय समय बिहान 7 बजे बाट 10 बजेसम्म साविक लामीडाँडा गाविसका सदस्यहरू असोज 24 गते सिंगटी पारीघाट समय बिहान 11 बजेबाट दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ समय बिहान 10 बजेबाट दिउँसो 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरावती भतेरे चौर समय बिहान 7 बजे बाट 10 बजेसम्म साबिकको सुन्दरावती गाविसका सदस्यहरू असोज 24 गते कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा समय बिहान 11 बजेबाट 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हल समय बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थिति भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू
1: संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा बाखा नागेका ऋणीहरूको असुलीको लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र साधारण सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धित अन्य जानकारीहरू साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धङ्काको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: बाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। अध्यक्ष गोपाल बहादुर पाण्डे आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार दोलखा साथै बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तथा एकीकरण पश्चातको दोस्रो साधारण सभा देहाय बमोजिमका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा निम्न मिति समय र स्थानमा उपस्थित भई संस्थाको विकास र सुधारका लागि आवश्यक प्रक्रियामा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन सम्पूर्ण शेर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: तपसिल मिति 2083 असोज 24 गते शनिबार समय बिहान ठिक 10 बजेदेखि बेलुकी 5 बजेसम्म स्थान दरबार प्याटी प्यालेस नगरपालिकाको पुरानो कम्प्लेक्स सातो बाटो चरीकोट
1: छलफल गरी पारित गर्नुपर्ने विषयहरू सञ्चालक समितिको तर्फबाट लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 83-84 प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन तथा सुझाव सम्बन्धमा आगामी आर्थिक वर्षका लागि बाह्य तथा आन्तरिक लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति तथा कार्यविधि संशोधन एवं थप सम्बन्धमा संचालक समितिले गरेका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा र विविध सम्बन्धमा पुनश्च साधारण सभामा सहभागी हुने शेष सदस्यज्यूहरूले निर्धारित मिति समय र स्थानमा उपस्थित भए संस्थाले प्रमाणित गरेको शेष प्रमाणपत्र वा पासबुक सहित स्वयं उपस्थित हुनुपर्नेछ। संस्थाको विनियम नीति तथा कार्यविधिमा व्यवस्था भए बमोजिम बचत तथा ऋण भुक्तानी दायित्व नियमित नगरेका शेष सदस्यहरूलाई वार्षिक साधारण सभामा सहभागी गराइने छैन। उक्त साधारण सभाको दिन शेष सदस्य बन्न चाहनु हुने दोलखा जिल्लाभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूले संस्थाको विनियम तथा सदस्य विस्तार कार्यविधि अनुसार 5 किता शेयर खरिद गरी सदस्य बन्न सकिनेछ र प्रवेश शुल्कमा 100% छुट गरिनेछ।
0: साधारण सभालाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यज्यूहरू अनिवार्य उपस्थिति भई आवश्यक सल्लाह सुझावको अपेक्षा गरिन्छ। कुमार कार्की, सचिव।
1: सूर्योदय चरीकोट बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

0: स्वस्थ कार्य सूचीहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2022 प्रतिवेदन।
1: संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट।
0: लेखा सुपरिवेशन समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव।
0: प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभित। थप जानकारीको लागि
1: शेयर सदस्यहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijuli कालिन्चोक साको 6658, फेसबुक पेज मिलिजुली दोलखामा पनि अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भए सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
0: साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थिति हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल ब्याङ्किङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनका लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: मिति 2083 असोज 3 गते शनिबार। इकाइ नम्बर 1 क्षेत्र सुनखानी, उपस्थिति केन्द्र 1, कार्यस्थल सेवा केन्द्रको कार्यालय, ठेगाना कालिन्चोक 8 मेलडाँडा दोलखा, सुनखानी 2 कटुवाचौर कालिङचोक 9 कटुवाचौर दोलखा, बाबारे 3 मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2, बाबारे 4 भगवती मावि कालिङचोक 3 ग्याङ दोलखा, बाबारे 5 हिलेपानी संस्कृत मावि कालिङचोक 4 हिलेपानी दोलखा,
1: निको भूमि 6 निको भूमि मावि कालिङचोक 2 निको भूमि दोलखा, सिंगटी 7 हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, लिङ्गवा सोयसाङ 8 घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलखा, गौरी शङ्कर 9 नाजिङ गौरी शङ्कर गाउँपालिका 7 नाजिङ दोलखा, थामिचागो 10 सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामिचागो दोलखा,
0: मागा पौवा एघार कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाख्खोर दोलखा, काटाकुटी 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी दोलखा, फस्कु 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी दोलखा, फस्कु 14 साउथे मावि कालापानी सैलुङ 7 कालापानी दोलखा,
1: नामदु 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, मार्बु 16 ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, मैना पोखरी 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, मेलुङ र तामाकोशी गाउँपालिका 18 डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, लिसङ्खु पाखर 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक,
0: असोज 4 गते आइतबार, इकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 कार्यस्थल कार्यक्रम स्थल मसन्डाँडा, ठेगाना भिनापा 1 सुस्पछेमौती दोलखा, भिनापा 2 21 भीममावि, भीमेश्वर नगरपालिका 2 दोलखा, भीमेश्वर नगरपालिका 3 र 6 22 कालिन्चोक मावि, भीमेश्वर 3 चरीकोट दोलखा, भीमेश्वर 4 23 सर्वमावि टहले मन्दिर, भीमेश्वर 4 टहले दोलखा, भीमेश्वर 5 24 भीमेश्वर 5 24 महेन्द्रदय मावि, भीमेश्वर 5 माटी दोलखा, भीमेश्वर 5 25 नयाँ पुल बजार, भीमेश्वर 5 नयाँ पुल दोलखा,
1: भीमेश्वर 5 26 बुढा भीमसेन मावि, भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, भिनपा 7 27 कुटीडाँडा मावि, भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, भीमेश्वर 7 28 कुप्री प्रावि, भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, भीमेश्वर 8 9 29 देवी मावि, भीमेश्वर नगरपालिका 8 बोच दोलखा।
0: असोज 10 गते शनिबार, इकाई नम्बर 3 क्षेत्र काठमाडौँ, उपस्थिति केन्द्र 30 कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस, ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सी खोला काठमाडौँ।
1: असोज 13 गते मंगलबार, क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय, ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा, केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव, मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा सुपरिवेशन समितिको सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षणको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 भदौ 26 गते। स्थान ठुलो पातल चिपचिपे। क्षेत्र साबिक ठुलो पातल गाविस, ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। समय बिहानको 10 बजेदेखि दिनको 4:30 बजेसम्म। भदौ 26 गते ठुलो पातल निगाले, साबिक ठुलो पातल गाविस, ओडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नान्दु बैतेश्वर मावि, बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी ओडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनजाति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस। भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरीशंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गापाको, ओडा नम्बर 8 को ओडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी उर्लेनी।
2: असोज 1 गते मार्बु ओडा कार्यालय, बैतेश्वर ओडा नम्बर 7 मा। असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल, भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका।
0: असोज 3 गते स्थान रोयल बैंक वेट जडीबुटी, क्षेत्र काभ्रे पलनचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। असोज 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर 8 को एबो। समय बिहान ठिक 10 बजेदेखि दिउँसो 4:30 बजेसम्म।
1: वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साउन 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अवधिकृत हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असठ मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनु पर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने शेष सदस्यहरूले 2083 आश्विन 5 गते अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दछौ।
1: मुख्य कार्यालय मैना पोखरी, फोन नम्बर 0494-411-030, नाम्दु सेवा केन्द्र नाम्दु 98-513-22-136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-137, जुगु सेवा केन्द्र जुगु 98-513-22-141, चरीकोट सेवा केन्द्र चरीकोट 98-513-22-134 र काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-513-22-147। भेष बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी, दोलखा।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो भुवनेश्वर 90.8 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खानु पर्दछ। जब तपाईँको सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, तपाईँ हामी अहिले विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग र मोटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मोटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन्न पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ। शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि अरू रोग पनि सजिलै लाग्न सक्छ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, तपाईँलाई आफै पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्नो नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको हेर्न लालायत छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कही कतै बाल बालिकाहरूको मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाको लागि खबर गरिदिनु हुन अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालीचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा शिविर नेपाल र ग्रामीण विकास सुकी संघको संयुक्त

0: जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने, दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने, सुक्खा खोकी लाग्न सक्ने, घाँटी चिलाउने, आँखा रातो हुने, छाला फुस्रो हुने, टाउको दुख्ने, मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने, आलस्य लाग्ने हुन सक्दछ।
1: वायु प्रदूषणबाट बच्ने उपायहरू। वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने, वायु प्रदूषणको जाँच पनि गर्ने, घर सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानी पूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बाल बच्चा, वृद्ध वृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
2: वायु प्रदूषणबाट बचौ, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौ।
1: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौ, आफू पनि निरोगी बनौ र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

0: फरनका हावामा धुवा धुलो रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव अन्य जीव जन्तु बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
1: विज्ञको भनाइ अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त
1: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: यदि हाम्रो शरीरमा आगोले, तातो पदार्थले, घामले, रासायनिक पदार्थले, करेन्ट लागेर अथवा चट्याङ परेर शरीरको छाला तथा अन्य भागहरूमा चोट पुर्यायो भने त्यसलाई हामीले जलन भन्ने गर्दछौ। जलनलाई हामीले तीन भागमा वर्गीकरण गर्दछौ। छालाको सबभन्दा सतही भागमा जलन भयो भने त्यसलाई हामीले सतही जलन भनेर भन्दछौ। यस प्रकारका जलनहरू 7 दिनभित्रमा आफै निको हुने गर्दछन्। सतही जलन धेरै पोल्ने, रातो हुने गर्दछ। दोस्रो किसिमको जलन सतहभन्दा भित्रपट्टि गयो भने त्यस्ता किसिमको जलनलाई मध्यम किसिमको जलन भन्दछौ। यस्ता किसिमको जलनमा शरीरको छालामा फोकाहरू देखा पर्ने र कहिलेकाहीँ यो भन्दा गहिरो भएर गयो भने अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुन्छ। तेस्रो जलन भनेको धेरै गहिरो जलन, जुन जलन आफै निको हुँदैन र यसको लागि हामीले अपरेशन अथवा सर्जरी गर्नुपर्ने हुँदछ। अस्पताल जानुभन्दा अगाडि घरमै गर्नुपर्ने जलनको उपायहरूमा यदि हाम्रो भाग जलेको पोलेको ठाउँ छ भने ती भागहरूलाई कम्तीमा पनि 15 मिनट बगिराखेको चिसो पानीले चिस्याउनु पर्दछ। यसो गरेमा जलनको गहिराई बढ्नबाट बचाउँदछ र हामीलाई छिटो जाती हुन्छ।
3: जलनबाट बच्ने सन्देशमूलक सूचना: चुलो, ओभन वा खुला आगोको स्रोतबाट सुरक्षित दूरीमा रहनुहोस्। इन्धन, एसिटोन जस्ता ज्वलनशील पदार्थहरूलाई आगोबाट टाढा सुरक्षित स्थानमा राख्नुहोस्। आगोको प्रयोग गर्दा बाल बालिकाहरूलाई नजिक जान नदिनुहोस्। आगो निभाउने यन्त्र, पानीको बाल्टी र ढाक्नी, भिजेको बाक्लो कपडा जस्ता सुरक्षा उपकरणलाई आगो लाग्न सक्ने स्थानमा राख्नुहोस्। ग्यास चुलो र सिलिन्डर भएको बन्द कोठामा बिजुली बत्ती बाल्नु अघि मोबाइलको उज्यालो सहारामा झ्याल ढोका खोल्ने र अन्तिममा बिजुली बत्तीको स्विच अन गर्नुहोस्।
4: जलनबाट आफू पनि बचाउ, अरूलाई पनि बचाउ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।

आउँदै गएको छ, जसका कारण

0: भएको छ। अर्थात् वृद्धाश्रम कसरी बस्लान उनले भनेका छन्। नगराई आठका वडा अध्यक्ष संरचना प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नु भएन राउतले भने। नगरायनको यो संरचना मध्य प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यक प्राथमिकता स्पष्ट आधार विनय बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा क्षेत्रीय अर्थतन्त्र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोड़िएका दीर्घकालीन योजनाको केन्द्रीय अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो। तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढ़ाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मध्य प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाई राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाई राख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़ भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जलशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मध्य प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाइ, सड़क, औद्योगिक पूर्वाधार र रोजगारी सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाही भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: सरकारले पूर्व विशिष्ट सार्वजनिक छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर बनाएको दावी सहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग

0: स्वर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बारीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइयो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णवीरमा सड़कबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाण्डु स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कार्य पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर, झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाण्डु आएका तुलसी यी 4 महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै उसको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
0: सप्तरीको राजविलास स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारी बारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिएको थियो, तर अस्पतालबाट बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्यूटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवै